0: बाजे के भयो किन गलामा
1: दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उप
4: समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3 18 98 095 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
0: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थम गन्थम गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
0: तपाईँले भनेर मात्रै हुन्छ र

0: रोल्पामा यो किरिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो।

0: बाजे के भयो, किन जलामा
1: यहाँ दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: एक प्रतिशत रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पुँजीगत खर्च 1,32,00,000,000,000 रुपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पुँजीगत तर्फको खर्चको झन्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पुँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
3: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20,00,000,000,000 बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20,00,000,000,000 रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च क्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। चार महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका

0: बाजे के भयो?
1: अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केबरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी फकिरा मन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र ब्याङ्क आगामी वर्षको मौद्रिक नीति

0: तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारीमा नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा एक तिहाई कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुझे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याई नभ्याई छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र को प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारी विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारी विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जित दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
1: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा. प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ. सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन. केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छन्.
5: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ. बागमती किनारमा वर्ष बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ. सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो. नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्डीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी.
6: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 300-800 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ. गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले नसकेको छैन भन्ने नै लागेको छ.
5: यही बीचमा मध्य पूर्वको द्वन्दका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो. अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन. आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन. महँगी, कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो गर्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने. यो वर्ष चामलको भाव महँगिएको छ. दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ. तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन. उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
7: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ. र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक चिसिएको अवस्था छ. जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन.
5: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ. निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्. नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
8: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा 3% भन्दा अहिले 3% भनिएको छ. पहिले 5% कुरा थियो पहिले. यो चाहिँ व्यावहारिक छैन.
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ. 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ. गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो. संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
9: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ. यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ.
5: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ. केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ. सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषक
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा कितकार अझै अन्यलमा हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रसायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
1: ताजा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्री ज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
0: हवस् त, प्राविधिक साथी रवि भितललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन डलामा हात
2: यहाँ दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 3 18 98 95 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
3: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न। त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चराईदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जराईबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तज जरुरी सूचना झुङ बेला खिमरिदे गरम ओबोतरी जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नादे वातावरण मिलेने लघ्यता असर किएने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाकार नामे ल मे लागिने सज जिमी बिमी लापरवाही सुनो चासो खेलगेमा दुख
2: वन
1: जङ्गल सज मेरा आदि बानी एमएल एमए ओछ छानेला लिउसोकर पोतोराले पार्जगेर हटे
2: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई हुजा बाङ्जा र यामाले पोल गेने या पिटौ चिज्र रहे वन जङ्गल याल के भए
1: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसु सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दैके बारीको चुरोट विधि ओरे बनै कोबाजे
2: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मि झाले छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
1: गेसो छामेला खोरेल चाउसी फोरिए होलिदे तरिन गाई गेजो निके लैजु अब नजरे बने गेम एल गेजो निकेमा लागे औले नायोके लागे
2: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा हो सताउँछु छिनी ने चाउसो सहिले खेले यहाँ
1: वन जङ्गल मेलाई गेमाइए मेला
2: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645878232।

0: स्वास्थ्यमा अलिक ख्याल गर्नुहोस्, झोलिलो चिजहरू अनि सागपात धेरै खानुहोस्, नभए तपाईँलाई पाइल्स, अल्सर होइन फिस्टुला यो सम्बन्धीको समस्या हुन सक्छ, नसा सम्बन्धीको समस्या हुन सक्छ, स्वास्थ्यको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रो छ ग्रह तपाईँको, यति ग्रह भएको मान्छेलाई राम्रै गरिन सकिन्छ, अनि मेहनत त गर्नु परिहाल्यो, सबै थोक ग्रहले छुक्क पारेर कहाँ दिन्छ र होइन,
1: तर
0: तब मेहनत गर्नुभयो भने फल खान पाउनुहुन्छ, त्यो धेरै दुःख गर्नु पर्दैन तपाईँले। उहाँले फोन गर्नुभएको थियो, हामीलाई गोर्खाबाट फोन गर्नुभएको थियो, घ्यालचोकबाट। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि गोर्खातिर नजिक हुनुहुन्छ भने साउनको 1-2 गतेतिर 2-3 गतेतिर तपाईँहरू चाहिँ आउनुलाई तयार हुनुहोला, फोन गर्नुहोला, नाम टिपाउनुहोला। तपाईँहरूले दिउँसो फोन गरेर नाम टिपाउनु भयो भने तपाईँ हाम्रो भेटघाट हुनेछ। त्यस्तै गरी धादिङ बेसीतिर पनि हामी आउनेछौँ, धादिङ बेसी भन्नाले धादिङ तपाईँको चाहिँ पुछार बजारतिर हामी आउनेछौँ, चाहिँ विशेष गरी तपाईँहरू चाहिँ त्यहाँ पनि आएर भेट्न सक्नुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धादिङबाट रश्मन हजुर।
0: धादिङबाट के नाम भन्नुभयो?
2: रश्मन हजुर।
0: रश्मन अरियल?
2: रश्मन, रश्मन।
0: लक्ष्मण अरियल?
2: हजुर
0: हजुर। धादिङ कुन ठाउँबाट भन्नुभयो? ल धादिङ, हामी धादिङ हामी आउँदैछौ, तपाईँहरू पनि भेट्न आउनुहोला है। साउनको 6 गतेतिर 7 गतेतिर हामी आउँछौ क्या।
2: धादिङ कुन ठाउँमा?
0: धादिङ पुछार बजारमा आउँछौ हामी है, आउनुहोला भेट्नलाई है। अनि कसको बारेमा हेर्नुहुन्छ त आज? हजुर हजुर, सुन्नु भएको छ बोलेको? तपाईँको आवाज राम्रो आएन, तपाईँ भित्र हुनुहुन्छ नि, बाहिरपट्टि आउनुहोस् त।
2: आफ्नै
0: बारेमा जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2065 2065
0: मङ्सिर महिना 10 गते
2: हजुर, राति 12 बजे
0: रातिको 12 बजे हो
2: हजुर,
0: मध्याहको 12 बजे है
2: हजुर,
0: 12 बजे ठ्याक्कै 12 बजे ल। भनेपछि जन्म तपाईँको धादिङै भएको हो?
2: धादिङ
0: ल, सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशमा श्रीमती रामानुजायमा 2065 साल मङ्सिर कृष्ण पक्षको मंगलबार 14 तिथिमा जन्म तुला राशि, स्वातिको 14 चरण नाम आउँछ, ताबाट तारादेव तारापति यस्तो नाम आउँछ, अन्तिमले देवगण परेको छ, तपाईँको राशिफल चाहिँ तुला राशि आउँछ है। घातकमा परेको छ तिथिहरू चौथी, नवमी, चतुर्दशी, बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखेको छ। काल स्वरूपयोग परेको छ बाबुको, यो काल स्वरूपयोगको शान्ति गर्नुपर्छ, छातीमा नाग आएर बसेको छ, यसले अलिकति स्वास्थ्यमा समस्या बनाउँछ बाबुको लागि चाहिँ। माङ्गलिक पनि परेको छ फेरि, चौथो माङ्गलिक, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, काल स्वरूपयोगको रत्न र कवच धारण गर्ने, काल स्वरूपयोगको रत्न कवच लाउनु भयो भने काल स्वरूपयोगको एकदम यसले मालामाल गराउँछ, राम्रो गराउँछ, समस्या आउँदैन, बाधा र रोकावटहरू पनि आउँदैन भन्ने कुराहरू पनि देखियो यहाँबाट है तपाईँको लागि चाहिँ। विशेष गरी अब अहिले 65 सालको भन्नुभएको छ, अहिले ग्रहहरू तपाईँको लागि चढेको छ उल्का, अर्को बृहस्पति चढेको छ, पढाइमा फिटिक्कै मन नजाने, पढ्न मन नलाग्ने, घुमफिर गर्न मन लाग्ने, अनि रिसाउन मन लाग्ने, झुट बोल्न मन लाग्ने, यस्तो यस्तो खालको ग्रह चढाएको छ हो कि होइन बाबु? अब पढाइमा अलिक धेरै ध्यान दिनु पर्यो नि, यो समय त पढाइमा ध्यान दियो भने राम्रो हुन्छ, पढ्ने मान्छेको सबै कुरा राम्रो, नपढ्नेको केही पनि नराम्रो हुन्छ क्या, आजभोलि नपढेको नै हुँदैन, त्यही भएर अलिकति मेहनत गरेर अलिक जान्ने भएर पढ्नु पर्यो बाबुले, अनि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुरा देखिएको छ क्या है।
2: अनि विदेशहरू के कस्तो छ?
0: विदेशहरू राम्रो छ तपाईँको, ठिक छ, विदेशमा समस्या छैन, राम्रो छ।
2: विवाह
0: विवाहको लागि चाहिँ अब माङ्गलिक केटी खोज्ने अनि बिहा गर्ने, यसो लपसप गरेर बिहा गर्नुहुन्न, बिहा गर्दाखेरि बिस कट्नु भन्नु, बिस कट्नुपर्छ बिहा गर्दा, बिस वर्षभन्दा अगाडि बिहा नगर्नु है, कुण्डली राम्रो सफा भएको त्यस्तो नराम्रो होइन, तर कालोस्वरको योगले चाहिँ जे कुरामा पनि अलिक पछि पछि परिन्छ, साथीहरू भन्दा पढाइमा पछि परिन्छ, साथीहरू भन्दा कमाईमा पछि परिन्छ, साथीहरूको भन्दा स्वास्थ्य कमजोर हुन्छ, यो ग्रह छ बाबुको कालो सर्पयोगको, रत्न कवच लाउँछ हामीसँग, यो चाहिँ मम्मी बाबासँग सल्लाह गरेर रत्न कवच लाउनु भयो भने तपाईँको स्वास्थ्यदेखि लिएर पढाइ, रोजगार, विदेश, विवाह सबै थोकलाई राम्रो गराउँछ है।
2: अनि कुन पेसाले राम्रो हुन्छ?
0: पेसा त धेरै हुन्छन् बाबु, अब तपाईँको लागि चाहिँ फलाम सम्बन्धीको पेसाहरू राम्रो हुन्छ, आफै पैसा भर्ती हुन, कुक पढ्नुहुन्छ भने होटल म्यानेजमेन्ट विषय लिएर पढ्नको लागि, अथवा म्यानेजमेन्ट लिएर पढे पनि हुन्छ, अथवा साइन्स विषय लिएर पढे पनि हुन्छ होइन, इन्जिनियरिङ लिएर पढे पनि हुन्छ, तपाईँको लागि त्यो कुराहरू ठिकै छ। हजुर हजुर, अलिक पढाइमा अलिक ध्यान दिनु ल, यतिको पढाइ अलिकति गाह्रो हुन्छ क्या, लोकसेवा आयोगमा नाम निकाल्नको लागि हो कि न भन्नुहोस् त, त्यो अलिकति मिहिनेत गरेर पढ्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो बारेमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाकीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ, र तपाईँहरू चाहिँ विशेष गरी धादिङ गोर्खातिर हुनुहुन्छ, विशेष गरी गोर्खातिर हुनुहुन्छ भने चाहिँ तपाईँले गोर्खातिर पनि आएर हामीलाई भेट्न सक्नुहुन्छ, हामी साउनमा हामी आउँदैछौ, साउनको 3-4 गतितिर हामी आउँदैछौ, कुरा बुझ्नु पनि, त्यो भएर तपाईँले विशेष भेट्नु होला, हामीलाई आएर भेट्न सक्नुहुन्छ, विशेष गरी चाहिँ साउनको 1 गते 2 गते त हामी आउँदैनौ, 3 गतेतिर यहाँबाट हिँड्ने, 4 गतेदेखि चिनासिना हेर्न सबै कुराहरू गर्न पाइन्छ, 4 गते सोमबार पनि पर्ने रहेछ है, 4 गतेदेखि तपाईँले सिनाहरू हेरेर पाउनुहुन्छ, पहिला सुरुमा हामी आउनेछौँ धादिङ भन्दा पनि पहिला सुरुमा हामी गोर्खा आउनेछौँ, किनकि हामी अस्ति नै पोहोर परार हामी धादिङ आएका थियौँ नि त, अनि गोर्खाका धेरै श्रोताहरूले गोर्खाको आउनु भएन, तपाईँ धादिङ आउने यहाँ चाहिँ नआउने, अनि हामी गोर्खाका मान्छेलाई चाहिँ अलिकति किन त्यस्तो गर्नुभएको भनेर बुवा आमाहरूले भन्नुभएको छ क्या, विशेष गरी चाहिँ जो चाहिँ भरतपुरसम्म आइपुग्न सक्नुहुन्न, बाटो देख्नुहुन्न होइन, बाहिर हिँड्न सक्नुहुन्न, अशक्त हुनुहुन्छ, वृद्ध बुवा आमाहरूको लागि चाहिँ हामी आउनेवाला छौँ, उहाँहरू सँगसँगै तपाईँहरूले पनि चिनाहरू हेर्न पाइहाल्नुहुन्छ, आउनुहोला है, कोही पनि आउनु भएको छ स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: कल्याण सारदा नगरपालिका 5 जनक खड्गा सर,
0: जनक खड्गा सल्यानबाट है,
1: हजुर,
0: कतिको सुन्नुहुन्छ सल्यानतिर कार्यक्रम?
1: कार्यक्रम रेडियो होलेरी लाग्छ सर, रेडियो होलेरी सुन्छ,
0: दिनदिनै सुन्नुहुन्छ?
1: दिनदिनै सुन्छौँ,
0: हो दिनदिनै आउँछ नि कार्यक्रम,
1: हजुर आउँछ, हजुर दिनकै होलेरी पछि पनि आउँछ कुरो,
0: ल अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
1: मेरो छोरीको बारेमा कुरो,
0: छोरीको जन्मविधि भन्नुहोस् त कति हो?
1: 2082 साल,
0: 2082
1: फागुन 1 गते,
0: फागुनको 1 गते
1: दिउँसो 3:31 बजे,
0: दिउँसो 3:30
1: हजुर 3:31
0: हो, कसको भन्नुभयो? छोरीको होइन,
1: हजुर छोरीको,
0: 2082 सालमा जन्म भएको, शुक्रबारको दिन धनु राशि है, मूल पर्या रहेछ, मूलको 4 पाउ, नाम आउँदो रहेछ नानीको भीबाट, भीष्म कुमारी अथवा भीम कुमारी नाम आउँदो रहेछ, आज नारी राक्षस गर्नु परेको छ, अलिक छिटो छिटो रिसाउने स्वभावको हुन्छन् पछि है, अनि यो मूलको शान्तिहरू गराउँदा राम्रै हुन्छ, त्यति खासै दोष लाग्ने खालको चाहिँ होइन, तर पनि शान्ति गएको राम्रो है, घातक तिथिहरू तृतीय अष्टमी चढेपछि शुक्रबार घातक, नम्बरमा 9 राशिमा कर्कट राशि घातक छ, यिनको माङ्गलिक परेको छिन्, यो माङ्गलिकको शान्ति गर्नुपर्छ, आमा जस्तै कडा हुन्छ नि क्या, तपाईँको श्रीमती जस्तै, कति कडा हुनुहुन्छ श्रीमती हो कि होइन, अब यिनको लागि आइतबारको दिन सूर्यको पूजाहरू, सूर्यको दर्शनहरू, मंगलबारको दिन चोखो निदो, घरमा मंगलबार र आइतबार माछा मासु रस्ने बेला नखानु है,
1: हजुर रक्सी खाँदैन गुरु चाहिँ माछा मासु हो
0: होइन माछा मासु लसुन लसुन प्याज भनेको रक्सी होइन
1: हजुर
0: माछा मासु लसुन प्याज भनेको हो क्या मैले बुझ्नुभयो
1: हजुर लसुन प्याज
0: हजुर त्यो नखाने तपाईँको लागि राम्रो छोरीको लागि विशेष स्वास्थ्य राम्रो हुन्छ है
1: अहिले
0: केतु र उल्का चलेको छ स्वास्थ्यमा अलिकति असर गर्छ स्वास्थ्यमा अलिकति बाधा आउँछ बिरामीहरू हुन सकिन्छ यो बेलामा चाहिँ अलिकति विशेष ख्याल गर्नु नानीको लागि अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रह राम्रै छ है चिन्ता नलिनुहोस् नानीको ग्रह राम्रो छ छ वर्ष पुरा भएर सात वर्ष लागेपछि चाहिँ ग्रह शान्तिहरू गर्नुपर्छ राम्रो तरिकाले नभए त्यो बेलामा चोटपटक लाग्न सक्छ अलिक ख्याल गर्नु होला है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो सल्यानबाट आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ अनि मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँहरू चाहिँ साउनमा तपाईँहरू चाहिँ विशेष गरी साउनको 3 गते तपाईँहरू चाहिँ गोर्खातिर हुनुहुन्छ भने गोर्खा चाहिँ तपाईँको बजारमा आएर भेट्न सक्नुहुन्छ है तपाईँहरूले चाहिँ नाम टिपाउनु होला धादिङमा 6 बजेदेखि तपाईँले चाहिँ नामहरू टिपाउनुहोस् धादिङ पुच्छर बजारमा हामी त्यहाँ पनि आउने सल्लाह गरिराखेका छौँ गोर्खा चाहिँ पक्का भइराखेका छ गोर्खा बजारतिर तपाईँहरू आउनुलाई सजिलो हुन्छ हेराउनका लागि भन्ने कुराहरू हो कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ यतिखेर हामी हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ नै 8 बजेसम्म रहने गरेका छौँ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम, विश्वता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9800575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार सहित रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाश

0: सफाईका सम्पूर्ण काम स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। आज दुई संसदीय समितिको बैठक बस्दै जंगली हात्तीको आक्रमणबाट चितवनमा आमा छोराको मृत्यु। डोल्पाको गैरी गाउँमा मध्यराती बाढ़ी एक महिलाको ज्यान गयो, 6 जना घाइते। देशभर मनसुनी वायुको प्रभाव, गण्डकी लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना। रोल्पाको भुल्टुङमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण सम्पन्न। रोल्पाको थबाङ 4 मा चट्याङ पर्दा घरमा क्षति। दाङमा ट्राफिक प्रहरीको एक्सन, 350 सार्वजनिक सवारीबाट अवैध कालो स्टिकर हटाइयो। र इरानका पूर्व सर्वोच्च खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। एम्बापेको निर्णायक गोलमा फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस्, निको हुना।

0: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 740
1: 3918 9905 14652।
0: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: अब समाचार शुरू गरौं। आज दुई संसदीय समितिको बैठक बस्दै सम्बन्धी यो प्रसंगबाट आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा विज्ञ एवं सरकारवालाहरूसँग छलफल हुनेछ। यसै गरी दिउँसो 2 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनको सम्बन्धमा छलफल हुनेछ। चितौन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका 23 बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेको बेला अचानक आएको हात्तीको आक्रमणबाट 21 वर्षे आशिका बोटे र उनका 4 वर्षे छोरा भरत बोटेको मृत्यु भएको हो। भरतपुर महानगरपालिका वार्ड नम्बर 23 का वडा अध्यक्ष दीपक दवाड़ीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा छोराको मृत्यु घटनास्थलमै मृत्यु भएको हो। घटना लगत्तै स्थानीय जनप्रतिनिधि सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक काम गर्ने चेतन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने चितौन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव वन्य जन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल आवश्यक काम गर्ने लगायत सहमति भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि धुला खोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुंगा सहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब परीक्षक डीएसपी अनिल राज गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षे आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। बाढ़ीमा परी घाइते भएका अन्य 6 जनाको झ्याङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षे चाउरी बिका, 44 वर्षे रेउली बिका, 48 वर्षे विष्णु बिका, 15 वर्षे निरुता बिका, 13 वर्षे सीता बिका र 65 वर्षे जस बिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु बिकाका अनुसार बाढ़ीले झण्डै 15-16 मिटर सम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति पुगेको छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसून वायुको प्रभाव कायम रहेको छ। मनसूनको न्यून चापे रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सदरभन्दा दक्षिणमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।

0: तर्फ सरदरस्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी प्रदेशको पहाड़ी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाड़ी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्ने तथा कोशी, मधेश, बागमती तराई प्रदेशको तराईमा आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना रहेको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा कोशी र बागमती प्रदेशको तराईका केही स्थान, मधेश प्रदेशको एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यसै गरी आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्रको केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपात हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशको एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाको भुल्टुङमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण सम्पन्न। रोल्पाको थबाङ चारमा चट्याङ पर्दा घरमा क्षति लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: हर हर को आवाज, गाउँ सहर

0: आवाज हरेक मनमुटुमा गुन्जी रहने रूपाली आवाज यो हो आइको मनको आवाज रेडियो साझा 96.4 MHz
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईंलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा बाल विकास आधारभूत विद्यालय परिवर्तन गाउँपालिका दुई भुल्टुङ पुतलाचौड राङ्सीमा शैक्षिक सत्र 2083 को प्रथम अभिभावक मेला तथा वृहत अन्तर्क्रिया कार्यक्रम र शैक्षिक सत्र 2082 को अपाङ्ग तथा छात्रवृद्धि वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक संघकी अध्यक्ष सरिता ओलीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खली ओलीको आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षिका रेखा कुमारी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षकहरूले विभिन्न शैक्षिक तथा व्यवहारिक भाषामा अभिभावकहरूलाई जानकारी गराएका थिए। शिक्षिका मनकुमारी केसीले बालबालिकामा मोबाइलको नकारात्मक प्रभाव विद्यालय पोशाकको व्यवस्थापनबारे जानकारी दिनुभएको थियो। बाल विकास शिक्षिका निर्मला बुढाले घरमा बालबालिकालाई सिकाउनु पर्ने संस्कार विद्यालयमा उपलब्ध शैक्षिक सामग्री तथा त्यसबारे प्रकाश पार्नुभएको थियो। त्यसै गरी शिक्षिका रेखा कुमारी चौधरीले विद्यार्थीमा अनुशासन नैतिक शिक्षा तथा शिक्षक अभिभावकको भूमिका बारे प्रस्तुति दिनुभएको थियो। सहायक प्रधान अध्यापक खड्क बहादुर ओलीले कक्षा एकदेखि तीनसम्म लागू गरिएको निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली आइतबार विधा सम्बन्धी अभिभावकमा रहेको जिज्ञासाको समाधान तथा ओडा कार्यालयबाट भएको विद्यालय अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रधान अध्यापक वीरबहादुर खत्रीले पहाड़ी क्षेत्रमा घट्दो विद्यार्थी संख्या र यसको दीर्घकालीन प्रभाव द्रुत सिकाई प्रणाली रियल प्लान तथा हालै सम्पन्न परीक्षाबारे जानकारी गराउँदै अभिभावकको सक्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। सोही अवसरमा शैक्षिक सत्र 2082 विद्यालयका अभिभावक भेटघाट कार्यक्रममा सबैभन्दा बढ़ी सहभागिता जनाई विद्यालयलाई निरन्तर सुझाव र सहयोग पुर्याएकोमा रामकुमारी घरती मगरलाई नगद माला तथा अभिसहित सम्मान गरिएको थियो। साथै अपाङ्ग तथा छात्रवृत्ति पनि वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र बहादुर घरती मगर तथा वर्तमान अध्यक्ष खली ओलीले यस्ता कार्यक्रमले अभिभावक शिक्षक र विद्यार्थी बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अन्त्यमा उपस्थित अभिभावक तथा सरकारवालासँग विद्यालयको समग्र शैक्षिक अवस्था चुनौती र सुधारका उपायबारे प्रत्यक्ष अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा विद्यालय सेवा क्षेत्रका अभिभावक विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ आमा समूह युवा समूह तथा अन्य सरकारवालाहरूको उपस्थिति रहेको थियो। रोल्पाको थबाङ गाउँपालिका चारमा शुक्रबार राति परेको चट्याङले घर तथा इन्टरनेट उपकरणमा क्षति पुर्याएको छ। घटनामा भने कुनै मानवीय क्षति भएको छैन। स्थानीयका अनुसार शुक्रबार राति करिब 11 बजे वार्ड नम्बर 4 को पुनेली बाङ स्थित सारपुन मगरको घरको आँगनमा चट्याङ लागेको हो। चट्याङका कारण घरको भित्तामा क्षति पुगेको छ भने घर छेउमा राखिएको काठहरूमा समेत असर परेको छ। घटनाको समयमा घरका सदस्य राजेन्द्र पुन मगर आँगनमै रहेको भए पनि उहाँ सकुशल रहेको जनाएको छ। यस्तै सोहीवडाको थर्पु क्षेत्रमा रहेको

वाईफाई बक्समा चट्याङ लाग्दा वरपरका 3-4 घरमा जडान गरिएको राउटर जलेर नष्ट भएका छन्। यसले स्थानीय इन्टरनेट सेवामा समेत केही समय अवरोध सृजना गरेको बताइएको छ। ओडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरी गाउँपालिकामा पठाइने तथा पीड़ितलाई राहत उपलब्ध गराउने पहल गरिने ओडा सदस्यले जानकारी दिनुभएको छ। वर्षा आयाम शुरू भएसँगै चट्याङको जोखिम बढ़ेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। नियम विपरीत गाड़ीमा लगाएको कालो स्टिकर हटाउने अभियान दाङमा पनि शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाभरि अभियान शुरू गरेको हो। अभियान शुरू गरेको 3 दिनमा 350 बढ़ी गाड़ीका कालो स्टिकर हटाएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक केशव खड्काले बताउनु भएको छ। जिल्लाका विभिन्न स्थानमा ट्राफिकले चेक जाँचलाई तीव्र बनाएको खड्काले बताउनु भएको छ। उहाँका अनुसार कालो स्टिकर प्रयोग गरिएको सवारी साधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो। अभियानमा मातहतका सबै ट्राफिक इकाईहरूले समेत कड़ाईका साथ सिसामा लगाइएको कालो स्टिकर हटाउने काम चलिरहेको बताइएको छ। सवारी साधनको सिसामा अत्याधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सड़क सुरक्षामा जोखिम बढ़ने तथा आपराधिक घटनाको अनुसन्धानमा समेत कठिनाई हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक खड्काले बताउनु भएको छ। सवारी तथा यातायात व्यवस्था एनले सम्बन्धित निकायको स्वीकृति बिना सवारी साधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। सोही कानूनी प्रावधान अनुसार जडान गरिएका गैर कानूनी कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढ़ाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। ट्राफिक प्रहरीले सवारी साधनलाई कानूनको पूर्ण पालना गर्न तथा नियम विपरीत कालो स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ। यस्तो अनुगमन र कार्यवाही अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रहरी निरीक्षक खड्काले बताउनु भएको छ। यता दाङको भालुबाङमा पनि कालो स्टिकर हटाउने अभियानलाई कड़ाईका साथ अघि बढ़ाएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा अभियानलाई अगाडि बढ़ाएको हो। सार्वजनिक सवारी साधनमा लगाइएको कालो स्टिकर हटाउन इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक गोपाल नेउपानी र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद पोखरेल आफै सड़कमा खटिएर कालो स्टिकर हटाउनु भएको छ। भालुबाङ ट्राफिक प्रहरीले पूर्व पश्चिम राजमार्ग र भालुबाङ रोल्पा प्युठान सड़क खण्डका विभिन्न स्थानमा नियमित चेक जाँचका क्रम समेत सवारी साधनले लगाएका कालो स्टिकर हटाउने कार्यलाई कड़ाईका साथ अगाडि बढ़ाएको वरिष्ठ प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद पोखरेलले बताउनु भएको छ। अभियानको 3 दिनमा भालुबाङ ट्राफिक प्रहरीले 25 बढ़ी सवारी साधनको कालो स्टिकर हटाएको छ। ट्राफिक प्रहरीका अनुसार यस्तो अभियानले सवारी साधनलाई कानूनी मापदण्ड अनुसार सञ्चालन गराउन, यात्रुको सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब देश बाहिरको समाचार। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानका लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा बढ़ी मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरान बीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा सम्पन्न भएको छ। गएको फेब्रुअरी 28 यसलाई पुनः एकपटक सुन्नुहोला। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर
मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षे खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोस्तबा घाइते हुनुभएको थियो। अहिले मोस्तबा खामेनी इरानको सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। अन्त्यमा खेल समाचार। कप्तान केली एन एम्बापेको उत्कृष्ट लय कायमै रहँदा फ्रान्स फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। डिला डेल्फिया रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक र कठिन खेलमा पराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले अन्तिम 8 स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान एम्बापेले दोस्रो हाफमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बनेको थियो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्सले जुलाई 9 बोस्टन रंगशालामा मोरक्को सामना गर्नेछ। मोरक्कोले आयोजक क्यानाडालाई हराउँदै यस अघि नै क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। त्यस अघि दावेदार जर्मनीलाई पेनाल्टी सुट आउटमा स्तब्ध पार्दै अन्तिम 16 आएको पराग्वेले फ्रान्स विरूद्ध पहिलो हाफमा बलियो रक्षात्मक रणनीति अपनाएको थियो। फ्रान्सले बलमाथि नियन्त्रण राखे पनि पराग्वेका डिफेन्सलाई तोड्न सकेन। पहिलो हाफमा फ्रान्सेली टोलीले केही सीमित र प्रहारहरू गरे पनि पराग्वेका गोलकिपर ओर्लान्डो गिललाई खासै संकट परेन। दोस्रो हाफमा भने फ्रान्सले आक्रमण तीव्र बनायो। उस्मान डेम्बेले कर्नर मार्फत पाएको बललाई प्रहार गरे पनि त्यो साइड नेटमा लाग्यो। त्यसपछि मनु कोनेको शक्तिशाली प्रहारलाई प्रागवेका गोलकिपर गिलले उत्कृष्ट ड्राइभ हान्दै बचाएका थिए। तर खेलको 69 मिनटमा फ्रान्सले सफलता पायो। बक्सभित्र डेसिरे डौएललाई लडाएपछि भीएआर को सहयोगमा फ्रान्सलाई पेनाल्टी दिएको थियो। उक्त पेनाल्टीलाई एम्बापेले सहजै गोलमा परिणत गर्दै गोलकिपर गिललाई गलत दिशातर्फ डाइभ गराइदिए। त्यसपछि त्यस गोलसँगै जारी विश्वकप 2026 एम्बापेको गोल संख्या 7 पुगेको छ। उनी विश्वकपको गोल्डेन बुट दौड़मा लियोनेल मेस्सीसँग गोल संख्यामा बराबरी छन्। तर असिस्ट गोल गर्न पास दिएको संख्यामा अगाडि रहँदै शीर्ष स्थानमा रहेका छन्। यसका साथै विश्वकप इतिहासमा एम्बापेको कुल गोल संख्या 19 पुगेको छ। उनी अर्जेन्टिनी स्टार मेसीको सर्वकालीन विश्वकप कीर्तिमान 20 गोल भन्दा अब मात्र 1 गोलले पछाडि रहेका छन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज दुई संसदीय समितिको बैठक बस्दै जंगली हात्तीको आक्रमणबाट चितवनमा आमा छोराको मृत्यु। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी 1 महिलाको ज्यान गयो, 6 घाइते। देशभर मनसुनी वायुको प्रभाव। गण्डकी लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना। रोल्पाको भुल्टुङमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण सम्पन्न। रोल्पाको थबाङ 4 चट्याङ पर्दा घरमा क्षति। दाङमा ट्राफिक प्रहरीको एक्सन। 350 सार्वजनिक सवारीबाट अवैध कालो स्टिकर हटाइयो। र इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। एम्बापेको निर्णय गोलमा फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा।
लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्डे 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँ
2: हजुर हाम्रा सेवाहरू।
0: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुई हत निकाल्ने,
0: दुखाइदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं, स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

नमस्कार। कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो तर्पण एफएम 79.2 मेगाहर्ज नवलपुर चोरमारा, सामुदायिक रेडियो चलचला 96.4 मेगाहर्ज लिबाङ टोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवन, ग्रेड एफएम

0: ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसती 102.6 मेगाहर्ज काउसती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवन, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले हरेक हप्ता विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। आज भने हाम्रो टेलिफोन सम्पर्कमा मन्जु साहसी हुनुहुन्छ। उहाँसँग रहेर हामी नेपालको साहित्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के छ, अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा कत्तिको लाग्नु भएको छ, यो क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सकिन्छ त, यी यावत विषयमा मन्जु साहसीसँग रहेर हामी कुराकानी गर्नेछौ। श्रोता लागौ मन्जु साहसीसँग कुराकानी गर्नतर्फ। मन्जुजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर आरामै छु।
0: तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
1: मेरो परिचय भन्दा मन्जु गरे, मेरो जन्म सुपुर 10 गहतेमा भएको हो र बाल्यकाल हाँस्दै खेल्दै यसरी नै बितेको थियो।
0: पढाइको सुरुवात कुन स्कुलबाट गर्नुभयो?
1: पढाइको सुरुवात मैले श्री सरस्वती चौतारा माध्यमिक विद्यालयबाट गरेको।
0: पढ्ने क्रममा तपाईँले के कस्ता कठिनाइहरू भोग्नु पर्यो त्यो विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
1: पढ्ने क्रममा कठिनाइहरू त धेरै भोग्नु परेको थियो, किनकि म शारीरिक अपाङ्गता भएको व्यक्ति होइन, सुरु सुरुमा मैले चप्पल पनि लगाउन जान्दिन थिएँ, खाली खुट्टा आधी घण्टाको बाटो, अनि कहिले काहीँ एकछिन पनि डर्थेँ होइन।
0: शारीरिक अपाङ्गता भन्नुभयो, कस्तो किसिमको अपाङ्गता हुनुहुन्छ यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: मेरो शारीरिक अपाङ्गता भन्नाले शिरदेखि पाउसम्मकै हल्का हल्का अपाङ्गता हो है। सुरुमा म 5 वर्षसम्म त हिँड्नै नसकेको रे, 5 वर्ष पछाडिबाट बल्ल मैले हिँड्न सुरु गरेको है।
0: ठ्याक्कै भन्नुपर्दाखेरि तपाईँले यति बेला जानकारी दिनुपर्दाखेरि रेडियो सुनेर बस्ने श्रोताको लागि कसरी चिनाउनुहुन्छ, म कस्तो किसिमको अपाङ्गता हो त्यो विषयमा जानकारी गराउनुहोस् न।
1: म शारीरिक अपाङ्गता नै भन्छ होइन, तर शिरदेखि पाउसम्म हल्का हल्का हल्का हल्का हुन्छ नि, अब ठ्याक्कै कस्तो भनेको म भन्न सकिनँ है, तर बुझ्ने मान्छेले बुझ्नुहुन्छ अपाङ्गतालाई चिन्नु भएको व्यक्तिहरूले।
0: यो प्रकारको भन्ने चाहिँ ठ्याक्कै छैन है,
1: कस्तो प्रकारको अपाङ्गता हो है।
0: तपाईँ साहित्य क्षेत्रमा पनि लामो समयदेखि रुचि राख्नुहुन्छ, विभिन्न गीतहरू रच्नु भएको छ, यति बेला तपाईँको साहित्यिक रचना सुनौ र त्यसपछि कुराकानीलाई जोडौँला।
1: हजुर थ्याङ्क यू। म एउटा मुक्तक सुनाउँछु है। त गर्दै छ छल मेरै जिन्दगीले किन, गर्दै छ छल मेरै जिन्दगीले किन, दिँदै छ चल पल मेरै जिन्दगीले किन, सायद मेरो भाग्यमै रुन पो लेख्याउ कि, गर्दै छ छल मेरै जिन्दगीले किन, दिँदै छ चल पल मेरै जिन्दगीले किन, सायद मेरो भाग्यमै रुन पो लेख्याउ कि, बनाउँदै छ जलमल मेरै जिन्दगीले किन।
0: निकै राम्रो मुक्त सुनाउनु भयो यति बेला। हामी प्रसङ्ग विद्यालयको र तपाईँको शारीरिक अवस्थाको थियो। विद्यालयमा पढ्ने क्रममा जस्तै तपाईँलाई लेख्नका लागि कुनै समस्या थियो कि थिएन, स्कुलका चाहिँ संरचनाहरू कस्तो थियो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
1: लेख्नलाई पहिला त म एकदेखि नौसम्म है कुनै चेक हुने कपी चाहिँ म आफैले लेख्थेँ है, अनि बाहिर जाने कपी चाहिँ 8 क्लासको र 10 क्लासको त्यो बाहिर जाने कपी चाहिँ मैले राइटर राखेर लेख्थेँ, किनकि म फास्ट लेख्न सक्दिनँ थिएँ, अक्षर स्पष्ट हुनु पर्थ्यो है, त्यही भएर मैले राइटर राखेर लेख्थेँ।
0: राइटर राखेर लेख्दाखेरि त्यस्तो समस्या आयो कि होइन, के थियो, विद्यालयबाट कतिको सहयोग प्राप्त गर्नुभयो, एसएलसी दिने क्रममा त्यहाँको केन्द्र अध्यक्ष केन्द्रबाट तपाईँले कतिको सहयोग पाउनुभयो?
1: अलिकति गाह्रो त हुन्छ नै होइन, पहिला प्रथम राइटर नपाइने है, स्कुलबाट खोजिदिनुहोस् भन्दाखेरि हाम्रो जिम्मामा होइन आफै खोज्नुपर्छ भनेर भन्नुहुन्थ्यो, तर आफैले खोज्दाखेरि पनि खासै नपाइने, केन्द्रमा पनि गएर निवेदन दिँदाखेरि राइटर चाहिन्छ मलाई भन्दाखेरि यसको मान्छेलाई राइटर किन चाहियो, तपाईँ आफै लेख्नुहोस् न, राइटर राख्ने भनेको त दृष्टिदिनलाई हो, आफै नदेख्नु भइदिनु भए पाउनुहुन्थ्यो भनेर धेरै गर्नुभएको थियो, धेरै फोर्स गरेपछि भन्न मैले राइटर राख्नु भएको।
0: राइटर राखिसके पछाडि लेख्नमा कतिको सहज भयो तपाईँलाई?
1: राखिसकेपछि त धेरै गाह्रो भएन।
0: कलेज कहाँ पढ्नुभयो? अहिले अध्ययनको क्रमलाई कहाँ पुर्याउनु भएको छ? यसको विषयमा पनि जानकारी।
1: पहिलो कलेज त मेरो सरस्वती विद्यालयमा नै भएको हो, एकदेखि पाँचसम्म थियो, तर मैले एक क्लास पढेन। पाँच वर्षसम्म मान्न सक्दैन थिएँ, छ वर्षबाट मेरो पढाइ सुरुवात भयो। छ वर्ष कि भइसक्यो, अब जान्न पनि जाने थिएँ भनेर भन्नुहुन्छ घरमै। मैले खुसी कसरी मेरो दिमागमा आयो म पनि थाहा छैन, होइन। मैले जान्थेँ कखरा एबिसिडी सबै जाने, अनि जान्न पनि जान्थेँ। छुट्टी भइसक्यो, एकैचोटि दुईमा एडमिसन गरिदिउँ भनेर भन्नुभयो, अनि दुईमा एडमिसन गरिदिनु भयो। अनि दुईबाट पाँचसम्म पास गरेँ, है। छ वर्षबाट लगभग आठ नौ वर्षसम्म मैले पास गरेँ। गरिसकेपछि गाउँमा पाँचसम्म मात्रै छु विद्यालय, त्यही भएर मैले केही समय रोक्नु भयो, है। टाढा जान मेरो समातै भएन, है, घुम्न सक्ने। अनि नजिक विद्यालय पाँचसम्म मात्रै बाँच्ने हुनाले केही समय मेरो रोकियो। त्यसपछि हामी बजार आउने निर्णय गऱ्यौँ, र बजार घर बनाइसकेपछि बन्द, अनि छबाट फेरि सेन्टर माविक सेन्टरबाट मैले छ क्लासबाट फेरि सुरुवात गरेँ। छ क्लास एसएलसी पास मैले माविक सेन्टरबाट गरेँ भने एघार बाह्र ग्रेट अरणीकोबाट गरेँ। ब्याचलर मैले राप्ती बबलबाट गरेँ, अहिले ब्याचलर पास गरेर बसेको छु।
0: तपाईँ संचारकर्मी पनि हुनुहुन्थ्यो भन्दा अगाडि, र संचार कर्मलाई अत्यन्त रुचाउने व्यक्ति पनि हुनुहुन्छ। विगतमा विभिन्न रेडियो तथा टेलिभिजनमा तपाईँले काम गरिसक्नु भएको छ। यो अपाङ्गता भएका, शारीरिक रूपमा अपाङ्गता भएका, दृष्टि सम्बन्ध अपाङ्गता भएका लगायतका जो शारीरिक रूपमा अलिक फरक हुनुहुन्छ, त्यस्ता व्यक्तिहरूको लागि यो संचार माध्यममा लाग्नु कतिको सहज छ, अप्ठ्यारो छ, के छ, र तपाईँले कुन रेडियोबाट कुन कार्यक्रमबाट संचार माध्यममा लाग्न सुरु गर्नुभएको थियो, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
1: अपाङ्गता भएको व्यक्तिलाई संचार क्षेत्रमा गाह्रो त गाह्रो नै छ। अब शारीरिक अपाङ्गता भएकोलाई जस्तै विल्चेयर युजर हुनुहुन्छ, होइन, उहाँहरूलाई अलिक माथिल्लो फ्लाइटमा हुन्छ। प्राय रेडियो टेलिभिजनहरू माथिल्लो फ्लाइटमा नै हुन्छ, मैले काम गर्ने बेला पनि तिन फ्लाइट माथि थियो, होइन। तर मलाई त त्यति गाह्रो त हुँदैन तिन फ्लाइट माथि जानलाई, तर अरू अपाङ्गता भएको व्यक्तिहरूलाई गाह्रो त गाह्रो नै हुन्छ। र मैले पहिलो रेडियोमा कार्यक्रम चलाएको चाहिँ रेडियो तुलसीबाट हो। मैले तिहारको बेलामा एउटा साहित्यिक कार्यक्रम थियो, कार्यक्रममा मैले रचना वाचन गरेको थिएँ। गर्दाखेरि त्यही जुन रेडियोमा मैले काम गरेँ त्यहाँको स्टेसन म्यानेजर थिए, मैले रचना वाचन गरेको सुन्नु भएको थियो कि, अनि सुनेको हुनाले वाचन शैली राम्रो रहेछ, अनि मिडियामा पनि काम गर्न सक्छ होला भनेर उहाँले नै मलाई बोलाउनु भयो। सुशील बस्नेत सर हुनुहुन्छ, मानव अधिकार कर्मी तथा त्यहाँको।
0: पहिलो पटक रेडियोमा आफ्नो आवाज आउँदा तपाईँले कस्तो अनुभूति गर्नुभयो, कस्तो अनुभव भयो तपाईँको, त्यो पल सम्झदा अहिले तपाईँलाई कस्तो लाग्छ?
1: पहिलोचोटि रेडियोमा काम गर्दाखेरि मलाई एकदमै खुसी लागेको थियो। पहिला म बोल्न अलिक सक्दिनँ थिएँ कि, मलाई बोल्न कस्तो डर लाग्थ्यो, मान्छेहरूले हेरिरहँदाखेरि पनि किन मलाई नहेर्दै हुन्थ्यो, मसँग धेरै नबोल्दै हुन्थ्यो भन्ने जस्तो फिल हुन्थ्यो कि। मलाई बोल्न एकदम लजाउने डराउने कि अरूसँग बोल्न। त्यसपछि अब मिडियामा काम गरिसकेपछि त अलिक खुलेर बोल्नु पर्थ्यो नि त, त्यही भएर अलिक डर पनि लागेको थियो। तर पहिलोचोटि म ज गर्दैछु भनेर खुसी पनि लागेको थियो, मैले पहिलोचोटि काम पाएको छु, होइन, मेरो लागि यो अफर आएको छ भन्ने खुसी पनि लागेको थियो, र एकतर्फ डर पनि थियो।
0: फेरि पनि तपाईँको आवाजमा अर्को रचना सुनौ, त्यसपछि हामी कुराकानी जोड्नेछौ।
1: त्यहाँ पनि त खुसी दिलाउन सकिन आखिर, त्यहाँ पनि त खुसी दिलाउन सकिन आखिर, फाटेको मन एकै जोरी चिलाउन सकिन आखिर, धन कमाउन मदन मुनालाई छोरी गरेकी हुन्। त्यहाँ पनि त खुसी दिलाउन सकिन आखिर, फाटेको मन एकै गरी चिलाउन सकिन आखिर, धन कमाउन मदन मुनालाई छोरी गरेकी हुन्। त्यो धनले मुना मदनलाई मिलाउन सकिन आखिर।
0: निकै सुमधुर आवाजमा यति बेला मुक्तक सुनाउनु भयो। हामी कुराकानीलाई फेरि पनि जोड्छौ, तपाईँको संचार कर्मी भएको त्यो यात्रालाई फेरि पनि जोड्छौ। तपाईँ रेडियोमा काम गर्नुभयो, त्यसपछि टेलिभिजनमा पनि काम गर्नुभयो। टेलिभिजनमा काम गर्नु र रेडियोमा काम गर्नुमा के फरक थियो, र टेलिभिजनमा पहिलो पटक काम गर्दा तपाईँलाई कस्तो अनुभूति भएको थियो?
1: रेडियोमा काम गर्नु र टेलिभिजनमा काम गर्नुमा धेरै फरक रहेछ। रेडियोमा बसेर कसैले देख्नुहुन्न नि त, आवाज तिमी हो, तर टेलिभिजनमा अब हाउभाउ सबै मिलाउनु पर्थ्यो, है, त्यही भएर धेरै फरक थियो रेडियो र टेलिभिजनमा, र टेलिभिजनमा पनि मलाई राम्रै लागेको थियो। अब रेडियोमा काम गर्दा गर्दा म बोली मात्रै बानी परिसकेको थिएँ होइन, त्यसपछि टेलिभिजनमा काम गर्दा खुसी लाग्यो। त्यति अप्ठ्यारो त भएन, तर अलि अब ड्रेसहरूका कुरा आउँथ्यो होइन, अब रेडियोमा त्यस्तो ड्रेस लगाउनु पर्दैन थियो नि त, जे लगाए पनि हुन्थ्यो तर त्यहाँ गुनियो चोली लगाउनु पर्थ्यो होइन, त्यसमा फरक थियो। तर खुसी पनि लाग्यो, म सबैको सामु भिडियोमा आउन पाउने भए, सबैले मलाई चिन्नु भयो भनेर खुसी पनि लागेको थियो।
0: तपाईँ टेलिभिजनमा देखिनु भयो, रेडियोमा सुनिनु भयो, जब तपाईँलाई त्यहाँका व्यक्तिहरूले बाटो हिँड्दाखेरि अथवा चाहिँ तपाईँ कहीँ डुल्दाखेरि तपाईँ मन्जुजी हो भनेर सोद्धा अथवा चाहिँ तपाईँ फल्ला व्यक्ति हो भनेर तपाईँलाई को नाम लिँदाखेरि तपाईँलाई कतिको खुसी लाग्थ्यो, कस्तो लाग्थ्यो, त्यो विषयमा पनि यति बेला जानकारी गराउनुहोस् न।
1: खुसी त धेरै नै लाग्थ्यो, अब गाउँतिर कतै गयो भने पनि ओ तपाईँ त कार्यक्रम सञ्चालिका हो नि है, यो कार्यक्रममा आउँछु आज पनि खै त कार्यक्रम रेडियोमा चलाएको कार्यक्रम त धेरै नै सुन्नुहुँदो रहेछ होइन, त्यो कार्यक्रम फेरि पनि ल्याउनु पर्यो, किन रोकियो, हामीलाई कस्तो राम्रो लाग्थ्यो, गाउँघरको सिम्पल भाषामा बोलेर गराउनुहुन्थ्यो, एकदमै मन पर्थ्यो, फेरि पनि ल्याउनु पर्यो भन्नुहुन्थ्यो, खुसी लाग्थ्यो। सुन्दाखेरि मलाई आखिर मेरो नामले चिनेकी रहेछु, मलाई सबैले चिन्नुभयो भन्ने खुसी लाग्थ्यो।
0: तपाईँ शारीरिक रूपमा अशक्त भए तापनि अहिले समाजमा उदाहरणीय कामहरू गर्नुभएको छ, अरूले गर्न नसक्ने कामहरू यति बेला तपाईँको माध्यमबाट सफल भइरहेको अवस्था छ। तपाईँ रचना पनि गर्नुहुन्छ, गीतहरू रच्नुहुन्छ, लगायतका साहित्यमा तपाईँको रुचि पनि छ, यो रचना गर्ने चाहना, इच्छा, यो रुचि तपाईँलाई कति बेलाबाट उत्पन्न भयो, कोबाट प्रेरित हुनुभयो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: रचना कसरी प्रेरित भए भनेपछि, म जब सुरुमा पास पास गरिसकेर जुन सेन्ट्रल स्कुलमा भर्ना भएँ भनेर भने, त्यहाँ गइसकेपछि अलिकति साथीहरू सरहरूको व्यवहार अलिकति फरक पाएँ कि, मलाई यहाँ दृष्टिकोण अलिकति भिन्नै पाएँ कि, त्यसपछि म यो पढाइको अलावा केही न केही बनेरै छाड्छु, म केही न केही नाम कमाएरै यो स्कुलबाट विदाई हुन्छु भन्ने लाग्यो, त्यसपछि मैले रचना खोल्न थालेको।
0: रचना पहिलो पटक तपाईँले कोरेर कहाँ सुनाउनु भएको थियो, कुन कार्यक्रममा सुनाउनु भएको थियो अथवा कहाँनिर वाचन गर्नुभएको थियो?
1: हजुर, सुरुमा दसैँ प्रोग्राम आएको थियो स्कुलमा होइन, अनि त्यहाँ मैले ट्याक्कै एउटा कविता लेखेर वाचन गरेँ, ओहो मन्जुको पनि यत्रो क्षमता रहेछ नि, कस्तो राम्रो भनेर भन्नुभयो, अनि त्यसपछि साहित्यकार सरहरूले मलाई थाहा पाउनु भएछ, अनि दाङ साहित्य तथा प्रतिष्ठान भन्ने एउटा संस्था थियो साहित्यको संस्था, अनि त्यहाँ मलाई सरले बोलाउनु भयो, अनि त्यहाँ जोडिएपछि
0: साहित्य विधाका तपाईँले कुन कुन विधामा कलम चलाउनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: मैले सुरुमा त कविता गजल मुक्तक लेखेँ, अनि अहिले चाहिँ मैले कविताहरू त्यो रचनाहरू उताको भन्दा पनि यता गीत सङ्गीततिर लागेको हुनाले अहिले चाहिँ मैले त्यतातिर ध्यान दिएको छैन।
0: तपाईँले रचना गर्नुभएका कुन कुन गीतहरू छ यति बेला जानकारी गराउनुहोस्। पहिलो गीत तपाईँको कुन हो र अहिलेसम्म बजारमा कुन कुन गीतहरू ल्याइसक्नु भएको छ?
1: मेरो पहिलो गीत चाहिँ आधुनिक गीत थियो है, आधुनिक गीत कृपल बिना एक्लो हुन्छ चौतारीको बर भन्ने, अनि त्यसपछि दोस्रो गीत ल्याएछु दुःख, त्यो पनि आधुनिक नै थियो, अनि त्यसपछि मैले लोकदोहोरी अनि एउटा नाटकको गीत पनि टाइटल गीत प्रस्तुत गरेँ, र अहिले चाहिँ लोकदोहोरी गीतहरू गराएको छु, जुन पछिल्लो क्रममा लोकदोहोरी गीतमा म आफैले सङ्गीत दिने अनि आफैले शब्द लेख्नु त्यसरी गराएको छु।
0: पछिल्लो गीत तपाईँको कुन हो?
1: अहिले आएको पछिल्लो गीत छैन कुनै काम भन्ने गीत छ, जसमा आवाज रहेको छ प्रकाश कुमार उर्मिला दामी र म आफैले पनि आवाज दिएको छु, त्यसमा शब्द सङ्गीत मेरै छ।
0: यो गीतहरू निकालिरहँदाखेरि तपाईँले कुन युट्युब च्यानलबाट प्रसारण गर्नुभएको छ, प्रकाशन गर्नुहुन्छ, तपाईँले बाहिर ल्याउनुहुन्छ, यो गीतहरू ल्याइरहँदाखेरि तपाईँले यति बेला दर्शक तथा श्रोताहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ, साङ्गीतिक क्षेत्रमा लागेर कतिको सन्तुष्टि हुनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: यो अहिले आएको पछिल्लो गीत चाहिँ आफ्नै च्यानलमा राखेको छु, मन्जु साहसी युट्युब च्यानलमा गएर छैन कुनै काम सर्च गर्न सक्नुहुन्छ, र अरू विभिन्न गीत चाहिँ विभिन्न च्यानलहरूमा राखिएको छ, र साहित्यिक रचनाहरू कोरिरहँदा अनि त्यसपछि गीतहरू बजाएर मनै रहँदा एकदमै खुसी लाग्छ होइन, मैले पनि केही गरेको छु, भोलि म मरेर गए पनि मेरो केही त छ सम्झना होइन, भोलि त खुट्टाले अनि केही त सम्झना छ भन्ने एकदमै खुसी लाग्छ। र श्रोताहरूबाट पनि राम्रै प्रतिक्रिया पाएको छु, एरिन जलदाईहरूले पनि भन्नुहुन्छ शब्द लेखनमा एकदमै राम्रो छ बहिनी, क्षमता राम्रो छ, अनि भोलिका दिनहरूमा अहिले गीतहरू धेरै चर्चामा नगए पनि भोलिका दिनहरूमा जान सक्छ, नाचेर चेतनालाई स्टप नगर्नु, गीतहरूलाई कलमहरू चलाइरहनु, निरन्तरता दिइरहनु भनेर भन्नुहुन्छ।
0: तपाईँले कलम चलाइरहनु भएको छ, यति बेला अपाङ्गताको क्षेत्रमा काम गर्ने थुप्रै संघ संस्थाहरू छन्, यी संघ संस्थाहरूबाट तपाईँलाई सहयोग मिलेको छ कि छैन, अथवा उहाँहरूबाट उत्साहपूर्वक तपाईँको काम प्रति उहाँहरूले सम्मानपूर्वक कुनै यस्तो कार्यक्रमहरूमा बोलाउने अथवा उहाँहरूले आर्थिक रूपमा सहयोग गर्ने यस्तो कामहरू गर्नुभएको छ कि छैन, के छ?
1: त्यस्तो आर्थिक रूपमै सहयोग गर्नुभएको छैन, कार्यक्रममा सम्मान चाहिँ गर्नुभएको र मैले अहिले 2082 म्युजिक अवार्ड, राष्ट्रिय म्युजिक अवार्ड जुन चलचित्र विकास बोर्डले राखेको थियो त्यसमा अवार्डमा भोटिङ कार्यक्रम पनि हुन्छ होइन, हजुरहरूलाई पनि थाहा होला, भोटिङमा चाहिँ भोट गरेर सपोर्ट गरिदिनु भएको थियो, अनि र भोट उहाँहरूको भोटको कारण र मेरो रचना उत्कृष्ट भएको कारण मैले म्युजिक अवार्ड पनि पाउन सफल भएको थिएँ।
0: पहिलो पटक म्युजिक अवार्ड पाउँदाखेरि कस्तो लागेको थियो, कतिको खुसी लागेको थियो, अनि वरिपरिको साथीहरूको प्रतिक्रिया, तपाईँको घरको फ्यामिलीको प्रतिक्रिया कस्तो थियो?
1: एकदमै खुसी लागेको थियो अवार्ड पाउँदाखेरि, मेरो अवार्ड पाउने मेरो हर पनि थियो, तर खै मेरो अवार्ड पाउँछु जस्तो पनि लागेको थिएन, तर पाएँ, सबैको मायाले पाएँ, वरिपरि घर फ्यामिलीको तर्फबाट धेरै खुसी मिलेको थियो होइन, यस्तै गर्नुपर्छ आउँदा दिनहरूमा अझै धेरै अवार्डहरू पाउनुपर्छ, अहिले नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय अवार्ड पनि पाउनुपर्छ भन्ने प्रतिक्रिया आएको थियो।
0: त्यो साहित्य क्षेत्रमा लाग्नको लागि कतिको कठिनाई छ, अपाङ्गता भएका व्यक्तिलाई कतिको सहज छ, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
1: साहित्यिक क्षेत्रमा लाग्नलाई कठिनाई रचना कोरेर वाचन गर्नलाई कुनै कठिनाई छैन, तर आर्थिकका कुराहरू आउँछन्, अब गीत सङ्गीतमा अब पुस्तकहरू निकाल्न पनि अब आर्थिकका कुराहरू आउँछन्, आर्थिक भयो भने त धेरै कठिनाई नै हुन्छ, तर आर्थिक भयो र सबैबाट सपोर्ट भयो भने चाहिँ त्यस्तो धेरै कठिनाई चाहिँ हुँदैन।
0: अब तपाईँले एल्बमहरू निकाल्नु भएको छ, गीतहरू निकाल्नु भएको छ, त्यो गीत निकाल्ने क्रममा कसरी सहयोग जुटाउनु भएको छ, अथवा चाहिँ कलाकार आफैले लगानी गर्नुहुन्छ, के गर्नुहुन्छ, यसको विषयमा जानकारी गर्नुहोस् न। यति बेला
1: लगानी मैले आफैले पनि गरेको छु, जुन सुरुवातमा भने मैले आधुनिक गीत निकालेको थिएँ भने त्यसमा टोटल्ली म आफैले लगानी गरेको थिएँ, अडियोलाई भिडियोमा चाहिँ मैले लगानी गरेको होइन, अरूले नै गरिदिनु भएको, तर पछिल्ला गीतहरूमा कुनै कलाकारहरूले गर्नुभएको थियो, कुनै मैले गरेको थिएँ, त्यसरी मिलेर गरेका थियौँ, र अहिलेको लास्टको छैन कुनै काम भन्ने गीत चाहिँ एकजना काठमाडौँको दिदी हुनुहुन्छ अल्परा मगर, उहाँ जुन हाल अमेरिकामा हुनुहुन्छ, उहाँले नै लगानी गरिदिनु भएको थियो, उहाँकै लगानीमा मैले त्यो गीत निकालेको थिएँ।
0: अहिलेसम्म बजारमा कतिवटा गीत निकाल्नु भयो तपाईँले?
1: अहिलेसम्म बजारमा मेरा गीत चाहिँ मैले रचना गरेका गीत चाहिँ 9 छन्।
0: हुन त सबै रचना तपाईँको आफ्नो रचना सबै नै उत्कृष्ट हुन्छन् नि, अब तपाईँलाई ती रचना गरेका गीतहरू मध्ये अझै तपाईँको मनमा यो गीत चाहिँ राम्रो छ है भन्ने खालको कुन चाहिँ गीत छ?
1: मेरो राम्रो गीत जुन पहिला मैले लेखेको थिएँ, ल्याइन्छु दुःख भाग्यमा लेखेर, पाइँदैन सुख अर्काको देखेर, तिनले आकाश छुने भयो नि, बाँच्ने आशा टाढा टाढा गयो नि, त्यो जुन मेरो वास्तविक जीवनमा आधारित गीत लेखेको थिएँ होइन, मलाई आफ्नो जिन्दगी प्रति धेरै चिन्ता लाग्थ्यो कि आफू अगाडि बढे पनि खै किन शारीरिक अपाङ्गता भएको हुन्न, मलाई एकदमै दुःख लाग्थ्यो कि अरू भाइ बहिनीहरू राम्रा हुँदाखेरि म किन यस्तो भयो भने होइन, भोलिको दिनहरूमा सबैको हेला पो बन्नु कि भनेर धेरै चिन्ता लाग्थ्यो, अनि त्यही क्रममा मैले त्यो गीत निकालेको थिएँ, त्यही गीत नै मेरो मनमा बस्छ सफल भएको छ।
0: अहिले आफ्नो रचनाहरू कुनै रेडियो अनुभवमा युट्युबमा आउँदा अनि श्रोताहरूले हेरिरहँदाखेरि तपाईँलाई कस्तो अनुभूति हुन्छ?
1: एकदमै खुसी लाग्छ, तिमी गीत गाउँदैछौ नि भनेर गीतकारको नाम दिनुहुन्छ, धेरै खुसी लाग्छ।
0: अझै तपाईँले नयाँ गीतहरू निकाल्ने सोचाइमा हुनुहुन्छ पूर्ण साहित्यको कुन विधातिर कलम चलाउँदै हुनुहुन्छ गीत भाइ?
1: अझै आउने दिनमा म माग्दासम्म होइन धेरै गीत बजारमा ल्याउने सोच गरेको छु। अब हरेक कुरा सोच्ने बित्तिकै पनि नआउँदो रहेछ होइन, मैले भनिहालेँ आर्थिकका कुराहरू आउँछन् कि त आफैले जब गर्ने भएको थिएँ, अलि धेरै कमाउनु भएको छु, गीत सङ्गीत धेरै महँगो छ, खर्चिलो छ होइन, भन्ने बित्तिकै त नहोला, तर पनि जब गरौँ धेरै भयो भने पनि वर्षको एकचोटि एउटा दुईवटा चाहिँ गीत चाहिँ म बजारमा ल्याउने कोसिस गर्नेछु। पहिला चाहिँ गीत सङ्गीतमा किन लगानी गर्नु पर्यो, किन गर्नु पर्यो, पैसा यति खर्च किन गर्नु पर्यो भनेर चाहिँ भन्नुहुन्छ, तर मैले गीत बजारमा ल्याइसकेपछि चाहिँ राम्रोसँग सुनिदिनुहुन्छ अनि राम्रो छ है भनिदिनुहुन्छ, त्यसमा मलाई धेरै खुसी लाग्छ।
0: अब तपाईँ साहित्यका विविध क्षेत्रमा लाग्नु भएको छ, यति बेला फेरि एउटा साहित्य कुरा सुनौ र कुराकानीलाई फेरि पनि हामी जोड्नेछौँ।
1: पर भन्ने उसकै भर नपठाइदेऊ बाबा, पर भन्ने उसकै भर नपठाइदेऊ बाबा, तिन बाइक बुझ्नेको नै छ र नपठाइदेऊ बाबा, दाई भाइ अस्ति यो भरमा म पनि त अधुरा, पर भन्ने उसकै भर नपठाइदेऊ बाबा, तिन बाइक बुझ्नेको नै छ र नपठाइदेऊ बाबा, दाई भाइ अस्ति यो घरमा म पनि टुला बिन्ती गर्छु परै घर नपठाइदेऊ बाबा। हजुर
0: यो मुक्त वाचन गर्दा खास गरी केमा ध्यान दिनुपर्छ, कस्तो कुरामा ध्यान दिनुपर्छ, अझै राम्रो बनाउनको लागि मुक्त वाचन गर्ने व्यक्तिहरूले केमा चाहिँ ख्याल गर्नुपर्छ?
1: वाचन गर्दाखेरि चाहिँ कस्तो भने मुक्त भनेको कस्तो भने जुन धेरै कुरालाई चारवटा लाइनमा हामीले समेट्नुपर्छ कि, जुन गर्दा त मुक्तमा यो फरक त छ नि होइन, चारवटा लाइनमा सबै कुरा के भन्न खोजिएको छ त त्यसले भन्न खोजेको भाग के छ त भन्ने कुरा समेट्न सकिन्छ। अनि वाचन गर्दाखेरि पनि अलिकति मिठास भइदिएन भने त्यसमा आउन वाचनमा चाहिँ त्यस शब्द कस्तो छ त्यही अनुसार चाहिँ वाचन गर्न सकिन्छ।
0: यो साहित्य रचनामा तपाईँलाई मुक्त गजल कविता मध्ये सबैभन्दा मनपर्ने विधा चाहिँ कुन हो?
1: मलाई सबैभन्दा मनपर्ने मुक्तक नै लाग्छ, मुक्तक छोटो हुन्छ नि त, लेख्न पनि छ छिटो, तर पनि सबै कुरा समेट्नुपर्छ, र पनि मलाई मुक्तक राम्रो लाग्छ र गजल र कविता पनि ठिकै लाग्छ।
0: गजल कविताहरू तपाईँ लेख्नु भएको छ कि छैन?
1: गजल कविता मैले पहिला लेखेको थिएँ, पुस्तकमा पनि हामीले सिङ्गल पुस्तक ननिकाले पनि हामीले दाङ साहित्य तथा साङ्गीतिक प्रतिष्ठानहरू मिलेर हामी साहित्यकारहरू मिलेर निकालेका छौँ, तिन चारवटा पुस्तकहरू वर्ष वर्षमा हामीले वर्षको एउटो गरेर हामीले सबैका रचना समेटेर निकालेका थियौँ, त्यो सही गरेका हो कविता गजलको।
0: तपाईँ बाहेक अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा कतिको लाग्नु भएको देख्नु भएको छ, त को को छ तपाईँको साथमा सम्पर्कमा अपाङ्गता भएका व्यक्ति, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू अहिले को को सक्रिय भएको देख्नु भएको छ?
1: त्यति धेरै सक्रिय त मैले देखेको छैन, तर एकजना चाहिँ मुक्तक लेख्नुहुन्छ जुन जुलुस बैडागी जान्छ भने एकजना दाई हुनुहुन्छ, उहाँले अन्तल हस्पिटलमा काम गर्नुहुन्छ, उहाँले चाहिँ साहित्यिक रचना गर्नुहुन्छ, पहिले जस्तै गरे साहित्यिक प्रतिष्ठानको सदस्यता लिएर त्यहाँबाट सम्मान पाएको चाहिँ हुनुहुन्न होला।
0: साहित्य प्रतिष्ठानको सदस्य भइसके पछाडि हुने फाइदा र यसको सदस्य नलिँदाखेरि हुने बेफाइदाहरूको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: सदस्यता भनेको जस्तै हामीले अपाङ्ग महासंघको सदस्यता लिएपछि कति के कुराहरू फाइदा हुन्छ त हजुरले बुझ्नु भएको छ नि, त्यस्तै साहित्यिकबाट पनि सदस्य लिँदाखेरि फाइदा त भइ नै रहन्छ, र सदस्य मात्रै नभएर अर्को माथिल्लो पदमा पनि बस्नुपर्छ भन्नुभएको थियो, मैले केही केही विशेष कारणले गर्दाखेरि बस्न सकेको थिएन होइन, आफ्नो कामहरू थियो, त्यसपछि म आज भोलि चाहिँ त्यो प्रतिष्ठानमा गएको थिइनँ, अब भोलि मऱ्यो भने यहाँको सदस्य मऱ्यो है भन्ने नाम पनि हुन्छ, अब त्यही नाम नै लेखिसकेको छ।
0: यति बेला रेडियो सुनेर बस्ने व्यक्तिलाई साहित्यिक प्रतिष्ठानमा लाग्न चाहनुहुन्छ भने उहाँलाई कस्तो प्रक्रिया छ, त्यो प्रक्रियाको विषयमा पनि जानकारी गर्नुहोस् न सदस्य बन्नको लागि।
1: यदि रेडियो सुनेर बस्नुभएको कुनै श्रोता हुनुहुन्छ जसले साहित्यिक क्षेत्रमा रुचि राख्नुहुन्छ, साहित्यिक रचना सोध्नुहुन्छ उहाँले साहित्यिक प्रत्येक खण्डमा सदस्यता लिनुभयो भने धेरै सहज हुन्छ। आफ्ना पुस्तकहरू निकाल्दाखेरि सुनावाचन गर्दा र विभिन्न साहित्यकारहरूसँग सोचिन जानु धेरै सहज हुन्छ लाग्न चाहनुहुन्छ भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ होइन। मलाई सम्पर्क गर्नुभयो भने पनि यहाँबाट मलाई कन्ट्याक्ट गरेर त्यहाँ गर्ने व्यवस्था मिलाइदिन्छु। र प्रतिष्ठानले महिना महिनामा कार्यक्रम राखेको हुन्छ, महिना महिनामा त्यहाँ सामेलै हुन सक्नुहुन्छ, आफ्ना एउटा दुइटा रचना वाचन गर्न सक्नुहुन्छ। प्रत्येक साहित्यकारहरूले आफ्नो आफ्नो तर्फबाट खुन नास्ता खाजा चाहिँ आफ्नो आफ्नो तर्फबाट गरेका हुन्छौँ। कहिले कहिले कहिलेको स्कुलमा कहिलेको स्कुलमा गरेर गर्छौँ। विभिन्न ठाउँमा हाम्रो कार्यक्रमहरू हुन्छ। यदि चाहनुहुन्छ भने होइन भेटघाट हुन्छ, साहित्यकारहरूसँग चिन्जानुहुन्छ, गर्न सक्नुहुन्छ। यही नै भन्न चाहन्छु।
0: हामी कार्यक्रमको निकै अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ।
1: अन्तिममा सबै हजुरले क्वेसन गरिसक्नु भएको छ र मैले एन्सर पनि दिइसकेँ, केही पनि छैन। र एकछिन चाहिँ छर्मा रेडी सुनेर साथ दिनुभयो, तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु है। र मेरो गीतहरू सुनिदिनु होला, हेरिदिनु होला, छैन कुनै काम भाइ मन चाहिँ खासै टच गरेर हेरिदिनु होला।
0: हुन्छ, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद। मेरा मनका कुराहरू, मेरा रचनाहरू पोख्ने माध्यम दिनुभयो त्यसको लागि।
0: भर्खरै तपाईँले सुन्नुभयो मन्जु साहसीसँग गरेको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 98671883587। एतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै, समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मको लागि तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले पनि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ,
8: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
6: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, इबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, इबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
7: जसका लागि मोबाइल नम्बर 98578143177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
6: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
9: हेलो
10: हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
2: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: लु हेलो भन्नुहोस् त।
9: हेलो हजुर
2: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी के भन्ने रहेछ, के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे।
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाजे के भयो, किन गालामा हात?
15: यहाँ दुखेको छ त, खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
14: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
16: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
17: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
14: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
16: हजुर हाम्रा सेवाहरू
14: पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
16: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
17: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।

0: सकिन्छ दाँत सुविधा बनाउने,
1: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 41 318 98 095 14 652।
2: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
9: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
9: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
9: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
11: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848।

0: 51 234 झिंगरी प्युठान का लागि सपना ब्यूटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627 राम्रो छाला आत्मविश्वास को प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रीम सबैका लागि सधैंका लागि
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
1: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
2: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
2: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
3: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 की लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
4: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योगी मस्त र जरुरी सूचना। झुङ बेला खिम्रिदे गरम ओबोतिरी ज्याउ बेला सुनो भुरी कता ओचुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र त खेप त जसम नारे वातावरण मिलेने लगेता असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आदिवी बानी एमएल एमए छेला सुतर पोतरालाई पार जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चित्रालय जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
3: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन ढुने व्यवस्था चाउसो गिरिए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हैलिदे तरिम गाई गेज मेकेलाई जु अब नजिले बनाए गेङ एल गेज मेके नलाए अरूले लायो के लाइए
3: वन जङ्गल जुडिसी ढेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला दुखे माइए मेला दिने पाँचजना खरनाम लाएर मिलिदिए भने चानो छ मे के सहे
3: बतास उचुली जु बेलाको हिजिनके कोठो ल मे के सताङ्गिने हेन अखेम छिन्नी मे चाउसो के सहे
2: मे लागिने निताई के भने के बचिए सोनो अरूले भने के बच्छ या
3: के छ थामला पोया ल मे लाग्यो कि सन्किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अवगर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छ। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई ढिङ्गर नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
8: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
6: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
17: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
17: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
17: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
17: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
16: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
17: सम्पर्क मोबाइल 9857821105,
16: 9479802,
17: 9805582605
16: र 9103939440।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
2: होइन, के भाषा र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
3: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाबी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको
7: कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक छ छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
9: खै जन्मदाता दिनुस् त।
10: जन्मदाता गरेको छैन नि म्याडम।
9: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: लौ उसो भए म सामान लिन गइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858730504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
16: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
17: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
17: जन्म, मृत्यु, विवाह, कहाँ बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
17: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
16: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
17: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
17: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
16: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
17: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
17: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
16: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
17: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त डाँडा छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्छन् भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवान चुडीखेत, रोल्पा।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा

0: कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा कुथी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड प्रेसर पेट कलेजो बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम खोकी पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास नसा च्यापिएको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848070770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
8: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी। जिरा नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते, भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट। दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
8: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
7: सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
9: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
7: 9860819020, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847682260, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
10: हेलो
11: हेलो,
10: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
12: हजुर
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
12: हेलो हेलो भन्नुहोस् त।
10: हेलो हजुर
12: हजुर,
10: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी के भने रहेछ, के हो के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्छु?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बाजे के भयो, किन गालामा हात?
17: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
16: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
18: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
19: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
16: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
18: हजुर हाम्रा सेवाहरू,
16: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
20: नदुखाई दाँत निकाल्ने,
16: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
20: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
16: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
20: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
16: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
20: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318
0: 9805614652
19: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
21: ए लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
22: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
23: हो र
22: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
23: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
22: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन स्विच कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
23: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
22: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
24: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
25: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
26: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
25: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
26: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
25: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
15: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राप्त शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतरी जेउ बेला सोनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिमे प्राकृतिक सम्पदा र सखेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल हे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउस खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आदिवरी बानी एमएल एमएला लिउसोकर पोतरालाई पार जगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा धेने पोल घेने या इतौ चिजर रहे
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
3: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ एल गेजो मेके नलागे अरूले लायो के नाइ
3: वन जङ्गल जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सहिदेखि खेले यहाँ
2: वन जङ्गल मेला दिदीमा ये मेला दिकिने पाँचजना खरनामदार मिलिदिएको नै चानो घेसे
3: बतास उचुलिजु मेला त हिजिङ्गे कोठो ल मेके सताङ्गिने हे नखेम छिन्नी ने चाउसो घेसो यहाँ
2: मेला दिने निताई गे मलाई गे बसिए सोनो अरूले मैले गे बस यहाँ
3: के छ थाम्ला पोया ल मेला गयो कि सन्किने गे ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: यति त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
3: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
3: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
3: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
3: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9858742011

0: रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ढुक्क परेर कहाँ जाला हो र
1: तल कहाँ भोलि बिहा बिहाको तयारी गर्न पर्छ नि बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति चाँडै गएर आउनु दायाँ बायाँ होइन है
2: दायाँ बायाँ हुन्न त्यस्तो त
0: कसैको नजर नलागोस्
2: त्यसो नभनु न लागोस् भनौँ न
0: लागोस् लागोस् लागोस्

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुनला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
7: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
8: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
7: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
8: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
7: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
8: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
7: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
10: हुन्छ।
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा डिक्केको कुरा सुन्छौ।
10: हेर्नुहोस्,
3: भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बो।
6: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
11: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
11: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
11: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्त गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
2: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यति त राम्रो जिपिए ल्याएर पास भइयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
13: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
12: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
13: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
12: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
13: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
12: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
13: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
12: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
13: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
15: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
16: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
15: सम्पर्क मोबाइल 98578211105,
16: 98479802,
15: 98095682,
16: 98093949440।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
2: होइन, के भाषा र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
3: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: मरे के हो?
5: हेर त, रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं, स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
8: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब,
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने,

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनमा आमा छोराको ज्यान लिने हात्ती हिमस्रक ध्रुवे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाईमा सर्पको बिगबिगी बढ़्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारी दृष्टिकोणमा संकुचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकुचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि? यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको
3: पुर्याउने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको भरतपुरमा गैराती आक्रमण गरी आमा छोराको ज्यान लिने हात्ती हिंस्रक जंगली हात्ती ध्रुवे रहेको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे अहिले निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ। यो घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या 25 पुगेको छ। 2074 सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै 9 वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो। धेरैजसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्किएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढ़ी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले 2068-69 सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि 2069 सालको पुष्य गते चितवनका प्रमुख जिल्लाधिकारी सहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो। तर यो हात्ती सेनाको गोलीबाट बस्दै आएको छ। ध्रुवे हात्ती 2069 सालको कार्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै 4 जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो। गैराती भरतपुर महानगरपालिका 23 बेलट्ठामा ध्रुवे हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्ण बोटेले आगोबाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो।
1: धादिङको गंगा जमुना गाउँपालिका 4 यासा टोलमा आफ्नै छोराको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ। हिजो अपरान्ह घरेसी विवादमा 35 वर्षीय सुजन सुनारले आफ्ना 60 वर्षीय बुबा धन नारायण सुनारको टाउकोमा फलामको पाइपले प्रहार गरेका थिए। गम्भीर घाइते भएका सुनारलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा साँझ करिब 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गंगा जमुना 4 का वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न अभियुक्त लामो समयदेखि मानसिक समस्याबाट ग्रसित थिए। घटना लगत्तै वडाध्यक्ष घले र स्थानीय युवाहरूको सक्रियतामा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।

0: डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गई गाउँमा घरमा बाढ़ी बस्दा एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब 3 बजे आएको बाढ़ीमा परेर अरू 4 जना घाइते भएका छन्। अविरल वर्षापछि धुला खोलामा आएको लेतो सहितको बाढ़ीबाट घरमा सुतिरहेकी स्थानीय 56 वर्षीय आनन्दा विकको मृत्यु भएको हो। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनामा 60 वर्षीय जसविक, 44 वर्षीय रेउली विक, 15 वर्षीय निरुता विक र 13 वर्षीय सीता विक घाइते भएका छन्। रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। मृतकका आफन्त 32 वर्षीय जुनमाया विक र 29 वर्षीय दुर्गे विक बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ।
1: अत्याधिक गर्मी बढ़ीसँगै सर्लाहीमा सर्पको बिगबिगी देखिएको छ। लालबन्दी नगरपालिका 1 नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढ़ेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 जना सर्पले डसेर उपचारको लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3 देखि 7 जनासम्म सर्पले डसेका बिरामी उपचारको लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुनमा 17, चैतमा 47, वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 जनालाई सर्पले डसेको छ। त्यसमध्ये विषालु अमन करेतले डसेका 3 जनालाई उपचारको लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ।
0: नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको बताउनु भएको छ। ललितपुरमा महासंघद्वारा आयोजित राष्ट्रिय सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित पारिएको बताउनुभयो। संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको 100 दिनमा सरकारबाट संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको उहाँको टिप्पणी थियो। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको आरोप लगाउँदै अध्यक्ष शर्माले सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भए पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिक्र गर्नुभयो। यस्तै अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेकोमा समेत आपत्ति जनाउनुभयो। उहाँको आपत्तिपछि कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमन सिन्हाले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको छ। सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको भन्दै उहाँले सरकारले संवैधानिक हक अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिक्र गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नारायण घाट बुटोल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा बाँदर लगायत रूखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट बुटोल सड़क आयोजना पूर्वी खण्ड अन्तर्गत नवलपरासी पर्दघाट सुस्त पूर्वको गैंडाकोट जंगल स्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनाल प्रधानले बताउनुभयो। नेपालमा सड़क आयोजना अन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज भएको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालका अनुसार बाँदर लंगुर लगायत रूखबाट रूखमा आवाजावत गर्ने वन्य जन्तुले सड़कमा झरेर पार गर्नुपर्ने बाध्यता र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले लामो दूरीका ड्रोनहरू मार्फत रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण गरेको छ। एउटा तेल टर्मिनल र बाल्टिक सागर स्थित बन्दरगाहमा आक्रमण भएको बताइएको छ। यो राष्ट्रपति भ्लोदिमिर पुटिनको गृह शहर विरूद्ध गरिएको सबैभन्दा ठूलो गहिरो आक्रमण मध्ये एक मानिएको छ। लेनिनग्राद क्षेत्रका गवर्नर अलेक्जाण्डर

0: किलोमिटर टाढा संचालन गरिएको यस अभियानका कारण स्थानीय क्षेत्रमा व्यापक अवरोध उत्पन्न भएको थियो। युक्रेनको जनरल स्टाफले जुलाईको प्रारम्भसम्म आफ्ना आक्रमणका कारण रूसको तेल प्रशोधन क्षमताको 42.74% प्रभावित भएको दावी गरेको छ। रूसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै रूसी महासंघका नागरिक पूर्वाधारमा क्षति पुर्याउने जेलेन्स्कीको प्रयासलाई रूसी सशस्त्र बलले जवाफ नदिए नछाड्ने चेतावनी दिनुभयो।
1: र अब खेल समाचार। केलेन एम्बापेको गोलको मुद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गैराती फिलाडेल्फियामा रंगशालामा भएको खेलमा पाराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान एम्बापेले दोस्रो हाफमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो। यसका साथै विश्वकप इतिहासमा एम्बापेको कुल गोल संख्या 19 पुगेको छ। अब सेमी फाइनल प्रवेशको लागि फ्रान्सले जुलाई 9 बोस्टन रंगशालामा मोरक्को सामना गर्नेछ। मोरक्कोले ह्युस्टनमा भएको खेलमा आयोजक क्यानाडालाई 3-0 पाखा लगाउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अजेडिन औनाहीको उत्कृष्ट 2 गोल र सौफियाने राहिमीको इन्जुरी समयको गोलको मदतले मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसैबीच आज 2 बहुप्रतीक्षित खेल हुँदैछन्। राति पौने 2 हुने पहिलो खेलमा 5 पटकको विजेता ब्राजिल र नर्वे आमने सामने हुँदैछन् भने अर्को रोमाञ्चक भिडन्तमा घरेलु टोली मेक्सिकोले बलियो इंग्ल्याण्डको सामना गर्दैछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चितवनमा आमा छोराको ध्यान लिने हात्ती हिमस्रक ध्रुवे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाईमा सर्पको बिगबिगी बढ्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारको दृष्टिकोणमा संकोचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकोचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने

0: तथा तथ्य भन्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने भने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले भरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु,
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाजे के भयो, किन जलामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै बाङ्गा चिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-7-41-318-98-095-14-652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: खै जन्मदाता दिनुस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म 6 उन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पढाई हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
7: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
6: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
8: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
6: 9860819020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबान रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका दिबाङ रोल्पा।
9: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे
9: अब चाहिँ के हुने हो
11: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जल्दै लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
11: तिमीलाई थाहा थिएन
9: थाहा थिएन।
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ।
12: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार विज्ञापन।

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं, अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं, तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ, याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ, रोल्पा नगरपालिकाको कारणले।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास त श्वास नै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र सबोध हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नआउनन् भने
2: लिनु
3: हजुर यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेल रोल्पा
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
8: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस निभा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ
8: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ
7: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
9: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
7: 9870881920 प्रशासन शाखा 9044900008 9868639097 47 लेखा शाखा 98 46 86 32 60 कार्यालय टेलिफोन नम्बर 086 440 367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एसई त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला,
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न,
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ,
2: मैले एसडीई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या।
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने,
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011,
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छैन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु,
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन हो।
6: बाजे के भयो, किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू,
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
6: 98-095-14-652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदातामा भए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: बुध, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
0: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
0: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु,
5: केही कुरा सुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, उहाँ पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
9: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाजे के भयो, किन गालामा
1: यहाँ दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 741 318,
0: 9805914652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि निमावि

0: माडि र शिक्षकलाई चाहिँ
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छैन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858843122 र 9858843123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोदिनी जेउ बेला सुनो भुरीको दास ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए आउए दिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले नेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी बिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
7: वन
6: जङ्गल सर मेरा आदिवरी बानी एमएल एमएला न्युसोकर पत्रकारले पार बजे हटाए
7: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जापाङजा र यामा धेने पोल के नै या इटौ चिज र रहे वन जङ्गल या के भए
6: पिकनिक वनभोज बाको नि सोचाउँछु छिम्ने मेलै चाउसो सहीदेखि खेमाले वन जङ्गलले ओसो छाम्ने तैके बारीको चुरो विधि ओरेको नै कोबाजे अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
0: आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
16: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
15: के रे, नानी त भर्खर 17 की लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
16: ए हो र।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
19: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
18: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
19: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
18: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
19: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-07-670
20: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान
21: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
22: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
23: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
21: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
23: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
22: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
23: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
21: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
23: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
21: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
23: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
22: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
24: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
25: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
24: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
25: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
17: नेपाल सरकार विज्ञापन बोर्ड
26: इस्वाना सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
27: सोहिता तिमीहरूको के खासको कुरा हुँदैछ के भयो भन त
26: के भएन मिस
27: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
26: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
26: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने भने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
27: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
27: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
27: चिल्लो पदार्थ, माछा मासु
0: कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार, विज्ञापन हो।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
28: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
29: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
30: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
31: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
32: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
33: नेपाल सरकार, विज्ञापन हो।
34: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
34: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
34: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
34: सेतो पानी बग्ने, एउली चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
34: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
34: 98479802,
1: 98095826005
34: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 98578443173, 98478407674 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
3: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
16: खै जन्मदाता दिनुहोस् त।
17: जन्मदाता गरेको छैन नि म्याडम।
16: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
17: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
28: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
28: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
30: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नगरौ बिना सिपी दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: होइन के भएको छ र तपाईँलाई?
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
14: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
14: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
15: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
15: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश
16: नमस्कार स्वयंसेविका दिदी
17: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
17: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
17: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
19: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
20: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
19: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
20: ल उसो भए म सामान लिन गइहाले
19: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
20: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
19: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
20: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध.
2: आफ्नो घर वरपर सधैँ सफा राखौ. तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्.
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस.
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्.
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्.
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्.
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्. यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ.
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्.
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा
3: चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटना

0: नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सबैजना जुटेर
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
7: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गरे।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए अच्छो, पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू,
2: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के

0: भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
2: नेपाल सरकार विज्ञापन हो।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडेखेल, रोल्पा।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903.4 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
2: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
4: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
2: 9887812020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848151234 ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
1: मानसिक समस्याबाट बच्ने उपायहरू
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
8: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
8: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
10: लगभग सबैजना आइसक्नु भयो आजको उडाइस्तरको छलफल सुरु गरौँ न त
11: हुन्छ
10: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
11: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
12: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
11: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुज सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
11: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
12: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
10: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
0: नेपाल सरकार विज्ञापन बोर्ड

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
6: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
7: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टाभित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
6: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
7: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: एसई त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
9: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
8: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
9: मैले एसई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
8: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
9: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
7: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
9: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
7: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
9: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।
10: त्यस्तो होइन के भाइ, सुकृतलाई म साह्रै मन पराउँछु के हेर, त्यही भएर त उसलाई हेर्न भनेर सधैँ म यहाँ आइरहन्छु।
11: अनि आएर भन्दैन केटी पठिन्छ,
10: अब त पठिन्छ होला नि होइन,
11: अब चाहिँ पठिन्छ।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको प्रस्तुति कार्यक्रम लोकसारथी यति बेला तपाई सुनिरहनु भएको छ। एफएम ब्यान्ड 96.4 MHz सँगै इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। हामीलाई तपाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। सामुदायिक रेडियो महिला आवाज 90 MHz कलंगा प्योठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz मिंग्री प्योठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पहाड़िनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छात्राभूमि 93.6 MHz पौधी अम्राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तामसिन पाल्पाबाट साथ मिलिराखेको छ। तिलु राणा भट्टराईको भने सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहबाट नम्रता नेपाली, रेडियो दमौली 94.2 MHz दमौली तनहबाट सन्देश चटाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर भाकेबाट सुदेव कुमार थारू, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्तीपुर 88.8 MHz बन्तीपुर तनहबाट भूमिका श्रेष्ठ, रेडियो फेमस रेडियो सुनवल 90.7 MHz नवल प्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्ज कोसीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौजहारीमा 90.4 MHz साथ दिइरहनु भएको छ। प्राविधिक साथी मनिषा डागीले भने रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट यति बेला विनुमाया राईले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 MHz रामी छापबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक साथी अनिता रसाईली अनुले भने रेडियो मेन्सा एमएफएम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। बेलुका एफएम 103.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट ईश्वरी पुन, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख दागी, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा, रेडियो सत्यवानी 104 MHz पर्वतबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ। आज आइतबारीय बसाईमा छौं। आइतबारीय बसाईमा रहेर तपाईसँग दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत लिने गर्छौं, जसका लागि 98 68 39 40 मा फोन डायल गर्नुहोला।
98 68 39 40 को नम्बर तपाईँको लागि. अन्य जिल्लाका साथीहरूले भने रोल्पा जिल्लाका साथीहरूले भने 98 6 44 17 298 रोल्पा जिल्लाभित्रका साथीहरूले फोन गर्नुहोला र अन्य त्यसभन्दा बाहिरका साथीहरूले 98 68 60 39 40 फोन गर्नुहोला. म तपाईँलाई आग्रह गरे आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ. गीतपछि तपाईँको माझमा फेरि आउँछौ. यो गीत तपाईँको लागि

स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र हामी भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिनेछौ आजको बसाईमा। र रोल्पाभित्रका साथीहरूले 98644 1798 फोन गर्नुहोला। रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले 98 68 60 39 40 फोन गर्नुहोला। अब हामी कति पनि ढिला नगरिकन भोटिङका क्लिप्सहरू तपाईँको लागि राख्छौं, त्यसपछि तपाईँको फोनका लिनेछौ भोटिङका क्लिप्सहरू।

0: तपाईँको लागि राखिसकेका छौ। एक नम्बरमा लौनानी भन्ने गीत छ, दुई नम्बरमा यो मेरो बैसा भन्ने गीत छ। यति बेला साथी हुनुहुन्छ, पहिला सुरुमा रोल्पा जिल्लाबाट शुरूआत गरे। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? मैले के भनेको छु, रोल्पा जिल्लाभित्रका साथीहरूले 9864417298 फोन गर्नुहोला, अन्य जिल्लाका साथीहरूले 9868607940 फोन गर्नुहोला भनेको छु। रोल्पा जिल्लाभित्र प्युठान पर्दैन है, म तपाईँलाई आग्रह गर्छु। यो पूर्व पश्चिमको छुट्याउँदाखेरि अलि साथीहरू झुक्किनु भयो, त्यो कारणले गर्दाखेरि हामीले जिल्ला बाहिर र जिल्लाभित्रको साथीहरूलाई छुट्याएका हौ। यति बेला रोल्पा जिल्लाभन्दा बाहिरको साथीको कल रहेको छ। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको कल लिन सकेन। रोल्पा जिल्लाभित्रका साथी नमस्कार हजुर, नमस्कार हजुर, रोल्पा जिल्लाभित्रका साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, कृपया फोन गरिसकेपछि बोलिदिनु होला, म तपाईँलाई आग्रह गरे। यति बेला बाहिरको साथी नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। कास्कीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। रोल्पा जिल्लाभित्रका साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। यति बेला अर्को साथी नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनुभएको छ प्रकाश कुमारले, र कास्कीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको थियो। अर्को साथी हुनुहुन्छ, रोल्पा जिल्ला बाहिरकै साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट कमल गिरी नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो। रोल्पा जिल्लाभित्रका साथीहरूले 9864417298 फोन गर्नु, 9868607940 बाहिरको साथीले, रोल्पा जिल्लाभन्दा बाहिरको साथीले फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार हजुर, मैले भनिहालेँ रेडियो भन्दा तपाईँको फोन लागिसकेपछि रेडियो भन्दा टाढा गइदिनु होला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर एकको लागि मत दिएर जानु भएको छ। प्युठानबाट चञ्चल घरती आउनु भएको थियो। पालो तपाईँको हो। अर्को साथी नमस्कार हजुर, तपाईँको आवाज आएन। नमस्कार हजुर, आउनु भएको थियो साथी। रोल्पा जिल्लाभित्रको साथीलाई लिन्छु। नमस्कार हजुर,
2: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, फगामबाट साथी आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर, नमस्कार हजुर,

0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दाङबाट दिपा मगरले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। रोल्पा जिल्ला भित्रका साथीहरूलाई 98644 17 2 98, बाहिरका साथीहरूले 98 68 70 39 40 40 मा नमस्कार हजुर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार सर।
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर, म प्रेम बहादुर बाटा मगर भाबाङबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको लागि। हुन्छ, विदा गर्छ। अब रोल्पा जिल्ला भन्दा बाहिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि। हुन्छ, विदा गर्छौ। धादिङबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। रोल्पा जिल्ला भित्रको साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। सुनसरीबाट दुई नम्बरको गीतलाई मत दिएर गइसक्नु भएको छ। अर्को साथी, नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाई गर्छौ। तनहुँ दमौलीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। रोल्पा जिल्ला भित्रका साथीहरूले 98644 17 2 98, रोल्पा जिल्ला बाहिरको साथीहरूले 98 68 60 39 40 40 फोन गर्नुहोला। अब रोल्पा जिल्ला भित्रको साथीको कल लिए मैले। नमस्कार हजुर। रोल्पा जिल्ला भित्रको साथी कहाँदेखि को बोल्नुभयो? गंगादीप दुईबाट अनुजा बिसी। कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब जिल्ला बाहिरको साथी, नमस्कार हजुर। मैले रोल्पा जिल्ला भित्र बाहिर भनिराखेको हुन्छु है, साथीहरू धैर्य गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट? यो कल हामी लिन सकेनौ, कृपया कार्यक्रम सुनेर मात्रै आउनुहोला, नसुने भए अन्य साथीहरूलाई पालो दिनुहोला। यति बेला साथी, नमस्कार हजुर।
4: हजुर, नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। अनराम अविरल मोहरले नम्बर दुईको लागि मत दिनु भएको छ। हेलो तपाईँको हो। अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर।
5: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
5: धनकुटाबाट।
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
5: एक नम्बरको।
0: हुन्छ, विदा गर्छौ। धनकुटाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। रोल्पा जिल्ला भित्रको साथी, नमस्कार हजुर।
6: हजुर, नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
6: दिवस डागी हो, त्रिवेणीबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
6: सङ्घ
0: नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। दिनेश डागी रोल्पाबाट नम्बर दुईको लागि। यति बेला अर्को साथी, नमस्कार हजुर।
7: हजुर, नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
7: गुल्मी दरबार गाउँपालिकादेखि तिनमय लम्साल।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
7: एक नम्बरको।
0: हुन्छ, विदा गर्छौ। दिलमय लम्सालले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर। रोल्पातिरका साथीहरूले एकदमै मिस कल गरिरहनु भएको छ, मैले मिस कल नगर्नु भनिराखेको छु। यति बेला अर्को साथी, नमस्कार हजुर।
8: नमस्ते हजुर, नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? आउनु भएको थियो साथी, बालकृष्ण जलन मगरले जमसम मगर भनेर फोन गर्नुभएको छ। यसरी ठग्ने काम चाहिँ नगर्नु होला, तपाईँको नम्बर हामीसँग रेकर्ड हुन्छ है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ। यदि बालकृष्णजी फोन गर्नै छ भने रोल्पाको नम्बरमा फोन गर्नुहोस्, 98644 17 298 मा। बाहिरको जिल्ला बाहिरको नम्बरमा नाम फेरि फेरि फोन गर्न पाइँदैन। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? नम्बर एकको लागि। हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो तेह्रथुमबाट, नम्बर एकको लागि मत दिनु भएको छ। रोल्पा जिल्ला भित्रका साथीहरूले 98644 17 298 मा फोन गर्नुहोला। रोल्पा जिल्ला बाहिरका साथीहरूले 98 68 60 39 40 मा फोन गर्नुहोला। अर्को सहभागी बाहिरतिरको जिल्ला बाहिरका साथीले मजाले फोन गरिरहनु भएको छ, रोल्पा जिल्ला भित्रका साथीहरूले फोनै गर्नु भएको छैन है। यति बेला साथी, नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, कल लिन सकिएन। रोल्पा जिल्लाभित्रको साथी नमस्कार हजुर।
3: नमस्ते हजुर,
0: को बोल्नु भएको? कहाँबाट?
3: म रोल्पा रुन्तीगढीबाट जोनसन मगर आई।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: गीत विशेषले
0: हुन्छ, विदा गर्छौ। आउनु भएको थियो साथी जमसुम बालकृष्ण मगर रोल्पा रुन्डीगढीबाट। यति बेला साथी नमस्कार हजुर, अर्को साथी कहाँदेखि को बोल्नुभयो?
9: म धनकुटाबाट रामप्रसाद मिरौला सर।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
9: लहर चाहिँ अहिले दुईलाई जाँदै गर्दाखेरि म पनि दुईलाई पछ्याउनु पर्यो।
0: हुन्छ, विदा गर्छौ। दुईलाई बालकृष्णजीले पनि दुईलाई, यहाँले पनि दुईलाई। यति बेला अर्को साथी रोल्पा जिल्लाभित्रको नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? सल्यानको नम्बर यो होइन हजुर, सल्यानको साथीहरूले 98-68-39-40 फोन गर्नुहोला। रोल्पा जिल्लाभित्रको मात्रै हो, 98-44 लाइन। नमस्कार हजुर,
10: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? आउनु भएको थियो साथी, उहाँले फोन होल्डमा राखिदिनु भयो। यति बेला अर्को साथी रोल्पा जिल्लाभित्रको नमस्कार हजुर,
11: हजुर नमस्ते,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? सङ्ग नम्बर दुईको लागि। हुन्छ, अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
12: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट प्रदीप विश्वकर्माले लौ नानी भन्ने गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो। रोल्पा जिल्लाभित्रका साथीहरूले 98-46-17-2-98, रोल्पा जिल्ला बाहिरका साथीहरूले 98-68-60-39-40 फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार हजुर, रोल्पा जिल्ला भन्दा बाहिरको साथी नमस्कार हजुर भन्दै थिए। फोन आइसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट सोनी लिम्बुले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो। रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले 98-68-60-39-40, रोल्पा जिल्ला भित्रका साथीहरूले 98-644-1729-8। नमस्कार हजुर,
13: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट विपना बुढाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो। खै त, रोल्पातिरका साथीहरूले फोन गर्नुभएको, फोन गर्नुहोला। सबै बाहिरतिरका साथीहरूले, प्राय बाहिरतिरकै साथीहरूले फोन गरिरहनु भएको छ, होइन? 98-68-60-39-40 नम्बर रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले फोन गर्ने नम्बर हो भने 98-644-17-2-98 रोल्पा जिल्लाभित्रका साथीहरूले फोन गर्ने पालो हो। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो कास्कीबाट, नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कृपया आइसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर,
14: हजुर,
0: को बोल्नु भयो कहाँबाट भन्दै थिए? हेर्नुहोस् त साथीहरूले, हजुर नमस्ते भन्ने बित्तिकै फोन होल्डमा राखिदिनुहुन्छ। त्यस्तो नगर्नु न हो, मोबाइल फोन गरिसकेपछि मोबाइल अठ्याउने काम नगर्नु त। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया तपाईँको फोन लागिसकेपछि टेलिफोनतिर ध्यान केन्द्रित गरिदिनुहोला। यति बेला अर्को साथी नमस्कार हजुर,
15: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अर्घ खाँचीबाट आर्यन विकाली नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर,
16: नमस्ते,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रोल्पातिरका साथीको फोन आएन क्या? 98-644-17-298 नम्बरमा फोनै आएको छैन। यति बेला अर्को साथी हुनुहुन्छ, यो बाहिरकै साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नु भयो?
17: हजुर, म धनकुटा हिजोबाट राजु थापा हो।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट यो नम्बरबाट दुई तिनचोटि फोन आइसकेका छ एउटै व्यक्तिले दुई तिनचोटि फोन नगर्नु होला है म यो कल लिन सक्दिनँ एउटै नम्बरबाट दुई तिनचोटि फोन गर्ने अनि ठाउँ चेन्ज गर्दै गर्दै बोल्ने यो काम चाहिँ नगर्नु होला नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ एक नम्बर हुन्छ विदा गर्छौ लुङ्गरीबाट पूजा बुढा चोकीले एक नम्बरको गीतलाई मत दिनु भएको छ अर्को साथी जिल्ला बाहिरको साथी नमस्कार हजुर
13: नमस्कार सर
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ बालचन्द्र घटी दाङबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ रेडियो भरोसा एफएमबाट सुन्दै कार्यक्रममा फोन गर्नुभयो पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 बाहिरको जिल्ला बाहिरको रोल्पा जिल्ला बाहिरको र 9876417298 रोल्पा जिल्ला भित्रको साथीले फोन गर्नुहोला नमस्कार हजुर
15: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
15: दाङबाट रुपेश छेत्री
0: कुन गीतको लागि मत दिनुहुन्छ दाङबाट रूपेश छेत्रीले पनि नम्बर दुईको लागि मत दिनुभएको छ रेडियो भरोसा एफएम बाचा कार्यक्रम सुन्दै फोन गर्नु भएको हो 9868409440 जाजरकोटको साथीले पालो तपाईँको हो फोन गर्नुहोला रोल्पा जिल्ला भित्र हुनुहुन्छ 9864417298 फोन गर्नुहोस् अन्य जिल्लाका साथीहरूले 9868309440 फोन गर्नुहोस् यति बेला अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला है कसैले पनि यति बेला साथी नमस्कार हजुर भन्दै थिए 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला जिल्ला बाहिरका साथीहरूले 9864417298 रोल्पा जिल्ला भित्रका साथीले फोन गर्नुहोला नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको कल हामी लिन सकेनौं आवाज हामीले सुन्न सकेनौं पालो तपाईँको हो फोन गर्नुहोला एक नम्बरमा लौ नानी भन्ने गीत छ दुई नम्बरमा यो मेरो बैसा भन्ने गीत छ यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीत ल हुन्छ नम्बर दुईको लागि भनिसक्नु भएको छ धनकुटाबाट मिस्टर किङले फोन गर्नुभएको थियो मिस्टर किङ भनेको के हो फेरि यति बेला अब रोल्पा जिल्ला भित्रको साथीको कल म लिन्छु त्यसपछि रोल्पा जिल्ला बाहिरको साथीको कल लिनेछु रोल्पा जिल्ला बाहिरको साथीहरूले 9868 को साथीले होल्डमा बसिदिनु होला यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट शर्मिला सुनार कुन गीतको लागि मत दिनुहुन्छ दुई नम्बरको लागि हुन्छ विदा गर्छौ अब बाहिरतिरको साथी रोल्पा जिल्ला बाहिरको साथीले फोन गर्नुभएको थियो फोनै काटिदिनुभयो यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दुईको लागि हुन्छ विदा गर्छौ मदानी गाउँपालिकाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला पट्टापट फोन डायल गर्नुहोला रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 र बाहिरका साथीहरूले 9868309440 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट भने ध्यान जति सबै रेडियोतिर हुन्छ अनि कहाँबाट हुन्छ होइन कमसेकम फोन गरिसकेपछि त टेलिफोनतिर ध्यान केन्द्रित गर्नु न साथीहरू यति बेला साथी फोन गर्नै काट्ने काम चाहिँ नगर्नु होला साथीहरू है म तपाईँलाई आग्रह गर्छु मिस कल चाहिँ नगरिदिनु होला सकिन्छ फोन गर्नु सकिँदैन कार्यक्रम सुनेर बसिदिनु होला तर मिस कल चाहिँ नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु 9868309440 साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छ अर्को खासीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417292, रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868739940 फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँ बाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि हुन्छ, विदाई गर्छ। अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँ बाट? कुन ठाउँबाट? आउनु भएको थियो साथी, मैले रोल्पाको कुन नम्बर दिइरहेको छु, कृपया नम्बरलाई राम्रोसँग टिपेर मात्रै फोन डायल गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि हुन्छ, विदा गर्छौ। रोल्पातिरको साथीहरूले 9864417292 फोन गर्नु न हो, के साह्रो 9868 को लाइनमा फोन आनिरहनु भएको छ। कमसेकम कार्यक्रम त ध्यान दिएर सुन्नुहोस्। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। लुम्बिनीबाट यादव मुखियाले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सुनसारीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। जिल्ला बाहिरको साथी नमस्कार हजुर, जिल्ला बाहिरको साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। यति बेला रोल्पा जिल्ला भित्रकै साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। कल्पना मगरले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। जिल्ला बाहिरको साथी नमस्कार हजुर, नमस्कार हजुर, अब हेर्नुहोस् त अगाडि मजाले मान्छे बोलिरहनु भएको छ अनि पछाडिको आवाज आइरहेछ, मान्छेको आवाज केही छैन। यस्तो नगर्नु न हौ साथीहरू, जिल्ला बाहिरको साथीहरूले कृपया अलिकति आइसकेपछि बोलिदिनु होला है, अनि फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला। 9868639940 फोन गर्नुहोला। र रोल्पा जिल्ला बाहिरको साथीहरूले, रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417292 फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
13: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
13: गोसाबाट प्रकाश हुजेल,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
13: दुई नम्बर,
0: हुन्छ, विदा गर्छौ। गोर्खाबाट प्रकाश भुजेलले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँलाई मैले कुन नम्बरमा फोन गर्न भनेको छु एलिनाजीले, कृपया नम्बर रेडियो सुनेर मात्रै फोन डायल गर्नुहोला। रोल्पा जिल्ला भित्रको नम्बरमा फोन गरिरहनु भएको छ। यति बेला साथी नमस्कार हजुर,
18: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? हुन्छ, विदा गर्छौ। आकाश खड्काले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर,
19: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि, हुन्छ, विदा गर्छौ। फगामबाट साथीले दुई नम्बरको लागि मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
18: हाम्रोतिर मतदान भन्दा पनि रेडियो चाहिँ,
0: कुन गीतको लागि मत दिनुहुन्छ भनेको?
18: हजुर,
0: कुन गीतको लागि मत दिनुहुन्छ? आउनु भएको थियो साथी, कृपया कार्यक्रमको बारेमा बुझेर सुनेर मात्र आइदिनुहोस् न है, म तपाईँलाई आग्रह गर्छु। फोन गर्दै गर्दाखेरि अब कार्यक्रमै नसुनिकन आता आउनु भएन क्या अरे आजको बसाईमा। यति बेला अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। तबसम्मको लागि गीत राख्छौ, आज हामी छोटो कुराकानी गर्छौ र धेरैजना साथीहरूलाई सहभागिता बनाउँछौ, यो कुरा म तपाईँलाई जानकारी गराए। अब गीत राख्छौ, गीतपछि फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: यो गीत श्रोतालाई फेरि पनि स्वागत छ। हामी आइतबारी बसाईमा छौं, भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिइरहेका छौं। र एक नम्बरमा लौ नानी भन्ने गीत छ, दुई नम्बरमा यो मेरो बैसा भन्ने गीत छ। तपाईँलाई जुन गीत मनपर्छ सोही गीतमा मत दिनुहोला। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 फोन गर्नुहोला। रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868603940 फोन गर्नुहोला। यति बेला रोल्पा जिल्ला बाहिरको साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अब हेर्नुहोस् त, अब नमस्ते भन्नुहुन्छ, को बोल्नुभयो कहाँबाट भन्ने बेला फोनै काटिदिनुहुन्छ। यस्तो नगर्नु न साथीहरू, यस्तो गर्दाखेरि अन्य साथीहरूलाई डिस्टर्ब हुन्छ। यति बेला साथी नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रुकुम पश्चिमबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940। रोल्पा जिल्ला बाहिरका साथीहरूले फोन गर्नुहोला 9864417298। रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ भूमिकाले? हुन्छ, विदा गर्छौ। भूमिका पौडेलले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9864417298। रोल्पा जिल्लाका साथीहरूले 9868603940। रोल्पा भन्दा बाहिरका साथीहरूले फोन गर्नुहोला। नमस्कार हजुर, रोल्पा जिल्लाको साथी नमस्कार हजुर, रोल्पा जिल्लाको साथी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन लिन सकेनौ। पालो तपाईँको हो, फोन गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला 9868603940 र 9864417298। तपाईँले फोन गर्न सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, जिल्ला बाहिरको साथी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको कल हामी लिन सकेनौ। पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोला। अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट हजुर? कुन गीतको लागि मत दिनुभयो? हुन्छ, विदाई गर्छौ। रोशन श्रेष्ठले नम्बर दुईको लागि मत दिनु भएको छ। रोल्पा भित्रका साथीहरूले कृपया मिसकल त नगरिदिनु न है, फोन गर्नु न है, मैले फोन गर्नको लागि आग्रह गरिराखेको छु। यति बेला साथी जिल्ला बाहिरको धेरै फोन आइराखेको छ, जिल्ला भित्रका साथीहरूले किन यस्तो फोन गर्न यस्तो कन्जुसाई गरिरहनु भएको छ, यस्तो कन्जुसाई त नगरिदिनु होला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दैलेखबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 र रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868603940 फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सिन्धुलीबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ, पालो तपाईँको हो 9864417298। रोल्पा जिल्ला भित्रका साथीहरूले र 9868603940 रोल्पा जिल्ला बाहिरका साथीहरूले फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ साथीले, पालो तपाईँको हो, जिल्ला भित्रको साथीहरूले 9864417298 र रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868603940 फोन गर्नुहोला। अर्का सहभागी नमस्कार हजुर, नमस्कार हजुर, ए हजुर नमस्कार, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। निशा विकाले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 र रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868307940 फोन गर्नुहोला। अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, फोन लिन सकेनौ। अब रोल्पा जिल्ला भित्रको साथी हुनुहुन्छ, नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। कृपया फोन गरिसकेपछि फोन नकाटिदिनुहोला, पूरा बोलेर अनि मत दिएर मात्रै फोन डायल फोन काट्नुहोला, म तपाईँलाई आग्रह गर्छु। अर्को साथी हुनुहुन्छ, रोल्पा जिल्ला भित्रकै साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। सुनसारीबाट प्रदीप पुनमगर, नम्बर दुईको लागि मत दिनुभएको छ। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? को बोल्नुभयो, कहाँबाट? को बोल्नुभयो, कहाँबाट भनेको? तपाईँले एउटै व्यक्तिले कतिचोटि फोन गर्नुहुन्छ भन्नुहोस् त? धेरैचोटि फोन गर्न अलिकति अप्ठ्यारो पनि लाग्नुपर्ने कास्कीको साथीलाई। एउटै व्यक्तिले एउटै नम्बरबाट बारम्बार कतिचोटि फोन गरिसक्नु भयो? यति बेला फोन गर्दै काट्दै गरिरहनु भएको छ उहाँले फेरि। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ स्मृतिजी? हुन्छ, विदा गर्छौ। स्मृति आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रामेसाबाट राम बहादुरले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 र रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868607940 फोन गर्नुहोला। अर्का सहभागी, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ। 9868607940 बाहिरका साथीहरूले, रोल्पा जिल्ला भित्रका साथीहरूले भने 9864417298 फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कृपया मिसकल नगरिदिनुहोस् न है। तपाईँहरूले गर्दा धेरै साथीहरूलाई डिस्टर्ब भइराखेको छ, फोन गर्न समस्या भइराखेको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। उजेली भट्टराईले नम्बर दुईको लागि मत दिनुहुन्छ, मत दिनु भएको छ। पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोला। हाम्रो स्टुडियोको घडीमा 48 मिनट गइसकेको छ, 4 बजेर। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864417298 र रोल्पा जिल्ला बाहिरका साथीहरूले 9868607940 फोन गर्नु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला। मैले त्यो नम्बर नोट गरिरहेछु, कास्कीवाला साथीको नम्बर नोट गरिरहेछु है। कार्यक्रम सकिएपछि कुन नम्बर रहेछ, कहाँबाट रहेछ भन्ने कुरा मैले पत्ता लगाउँछु है। यो नम्बर मैले नोट गरिरहेछु, अघि नैदेखि नोट गरिरहेछु मैले है। 9868607940 पटक पटक त्यो नम्बरबाट फोन आइराखेको छ, फोन गर्दै काट्दै भइराखेको छ। कहिले कास्कीबाट, कहिले धादिङबाट, कहिले कहाँबाट, अब एउटै नम्बरबाट कसरी फरक फरक जिल्लाबाट हुन सक्छ र होइन? यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। यति बेला अर्को साथी हुनुहुन्छ रोल्पा जिल्लाबाट, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? ओखलढुङ्गाको साथीले मैले यो नम्बरबाट फोन गर्नुहोस् भनेको होइन है, 9868607940 फोन गर्नुहोस् भनेको छु। ओखलढुङ्गाको साथीले 9864417298 त रोल्पातिरका साथीहरूलाई मात्रै फोन गर्नलाई भनेको छु है। नम्बर सुन्नुहोला, रेडियो सुन्नुहोला अनि फोन गर्नुहोला। यति बेला साथी, नमस्कार हजुर,
2: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म यहाँ गुल्मीदेखि हो।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
2: एक नम्बरको।
0: हुन्छ, विदा गर्छौ। गुल्मीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। अन्य जिल्लाका साथीहरूले 9868607940 फोन गरिदिनुहोला। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864 17298 फोन गर्नुहोला। नम्बर ध्यान दिएर सुन्नुहोला। रोल्पा जिल्ला भित्रका साथीहरूले 98 46 17298, रोल्पा जिल्ला बाहिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। यति बेला बाहिरकै साथी हुनुहुन्थ्यो तर फोन काट्नुभयो, फोन गर्दै काट्दै नगर्नु भनिराखेको छु मैले है, कृपया मानिदिनुहोला है। तपाईँहरूले मान्नुभयो भने अन्य साथीहरूले पनि फोन गर्न पाउनुहुनेछ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको पनि फोन काटिएको छ। 98 68 39 40 अर्को सहभागी नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग पनि कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला। 98 68 39 40 को नम्बरमा रोल्पा जिल्ला बाहिरको साथीले फोन गर्नुहोला। रोल्पा जिल्ला भित्रको साथीको फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर,
3: नमस्कार,
0: को बोल्नु भएको?
3: रोल्पा नगरपालिका साथ घापादेखि जुङ्गुमारी कुडाको घर।
0: कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर 2 को लागि। हुन्छ, विदाई गर्छौ। रोल्पा जिल्लाबाट आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनुभएको छ। नमस्कार हजुर, को बोल्नु भएको? कहाँबाट? हुन्छ, अहिलेको लागि विदाई गर्छ। नम्बर 2 को लागि मत दिनुभएको छ, गोर्खाबाट आउनु भएको साथीले। पालो तपाईँको हो, फोन गर्नुहोला। 51 मिनट गइसकेको छ। अर्को साथी बाहिर, जिल्ला बाहिरको साथी नमस्कार हजुर,
4: नमस्कार हजुर,
0: को बोल्नु भएको? कहाँबाट?
4: म रोल्पाको मान्छे।
0: रोल्पाको साथीले 98 644 को लाइनमा फोन गर्नुहोला, म तपाईँलाई आग्रह गरे। रोल्पा बाहिरको साथीले मात्रै 98 68 39 40 फोन गर्न पाइन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि फोन त नकार दिनुहोला। 52 मिनट गइसकेको छ, अब 5 जना साथीको कल लिन्छौ, त्यसपछि हामी कार्यक्रमबाट विदा हुनेछौ। नमस्कार हजुर, नमस्कार हजुर,
5: नमस्कार सर,
0: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, 2 को लागि। अब 4 जना साथीले फोन गर्नुहोला। रोल्पा जिल्ला भित्रको साथीले 98 644 17 298 र रोल्पा जिल्ला बाहिरको साथीहरूले 98 68 39 40। यति बेला साथी नमस्कार हजुर,
6: हेलो, नमस्कार,
0: को बोल्नु भयो? कहाँबाट?
6: म गुल्मीदेखि रमेश राणा।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। गुल्मीबाट रमेश राणा 2 नम्बरको गीतलाई मत दिनुभएको छ। अब 3 जना साथीले फोन गर्नुहोला। यति बेला रोल्पा जिल्लाको साथीले फोन गर्नुभयो, म स्वागत गरे। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? 2 नम्बरको लागि। हुन्छ, विदाई गर्छौ। अब अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, अब 1 जना साथीको कल लिन्छौ, त्यसपछि हामी कार्यक्रमबाट बिदा रहनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। 1 जना साथी फटाफट फोन डायल गर्नुहोला। 98 644 17 298 हेलो साथी, नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? 2 नम्बरको लागि। हुन्छ, बिदाई गर्छौ। अब 1 जना रोल्पाको साथीलाई लिन्छु। नमस्कार हजुर, रोल्पातिरको साथी नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? 2 को लागि। हुन्छ, विदा गर्छौ। अब 1 जना साथीको कल लिइहाल्छु। नमस्कार हजुर,
7: नमस्ते,
0: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
7: 2 नम्बर।
0: हुन्छ, विदा गर्छौ। अब भोटिङका क्लिप्सहरू राख्छु, त्यसपछि कुन गीतले कतिवटा मत प्राप्त गर्यो भन्ने कुरा जानकारी गराउँछु। भोटिङका क्लिप्सहरू

एक नम्बरले जम्मा जम्मी 15 मत प्राप्त गरेको छ, दुई नम्बरले 45 मत प्राप्त गरेको छ, 60 फोन कल हामीलाई प्राप्त भएका छन्। यो कुरा म तपाईँलाई जानकारी गराए। प्राय साथीहरूले मिस कल गर्नुभयो, एउटै नम्बरबाट बारम्बार मिस कल आएर पनि, र हाम्रा जिल्लाका साथीहरूले चाहिँ त्यति धेरै फोन गर्नु भएन, रोल्पा जिल्लाभित्रका साथीहरूले, त्यो भएर पनि सहभागिता एकदमै न्यून छ, होइन 60 सहभागिता हामीले लिन सफल भएका छौं, र अन्य अन्य व्यवसायहरूमा धेरै सहभागिता हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं। र यति बेला बैंसा यो मेरो बैंसा भन्ने गीतले जित्न सफल भएको छ। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु।

0: गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोरा हिटाङ।
1: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको स्याचैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई चरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
3: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका एउटी मस्त र जरुरी सूचना। झुङ बेला खेलिदिए गरम ओगोदिरी जेउ बेला सुनो, भुरी प्रकाश ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना पाए। आउ ये दिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेल्नाले वातावरण मिले बेला झट्टा असर खेल्ने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाफार नामले ल हे लागिने सज जिमी बिमी लापरवाही सुनो, चासो खेलकेमा दुख जिन्दगीको खेल मिलाकिनाले जन धनी खेप्पा छुपिता उठो फोकाई। वन जङ्गल सर मेरो आइले बारी एमएल एमए ओछो छानेला रिचोकर पोटोराले पार्दै रहतै
4: सलाई लाइटर स्याउला ले सजाउने चिस्राले हिजा बाङ्जा र यामाले पोल खेले या इटो चिज र रहे वन जङ्गल याले के भए या
3: पिकनिक वन बोजाक मे सोचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दाइके बारी पो चुरो दिदी ओरे पनि
4: नान्थार नाम्लो निज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले च अनुगमन दिने व्यवस्था चाउसन दिए
3: गेछो छाने लाखोले ल चाउसी कोरिए होलिदे तरिम गाई गेजम निकेलाई छु अब नजरे बनाए गेन ल गेजम निकेमा लागे अरूले लायो के लागे
4: वन जङ्गल सजुलिसी घेमबारी ल बाली नाली चुला चुली यात्रा सताउँछु छिने ने चाउसो सहिदेखि खेले
3: वन जङ्गल मेला निकेमाइए
4: खबर दिए
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर अपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरूप भएको हुन सक्छ, यो सबै त बाथरूपको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरूप एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समय देखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरूप हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरूप एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथरूप एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका घुट, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक स्रोतका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ,
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: केही होइन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस। बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
2: अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्जित मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लम्ही जाने गाडी लाग्ने ठाउँ नेर

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
2: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
2: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
3: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी, यहाँ आउँ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो हेलो, भन्नुहोस् त।
0: हेलो हजुर
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो के भयो?
2: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्छु?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: ल उसो भए, म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: म सानै उमेरमा बेटी बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी 2 प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यावसायिक तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाँचो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर त, रगत रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
8: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
7: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
8: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
7: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेस आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
8: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9841-68-697।
8: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्र मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858722275।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सुनौला हजार दिनका आमालाई
15: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
18: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
15: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
18: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
15: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
18: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
15: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै
1: चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि

0: खान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: खाना

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडेखेल रोल्पा।
4: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
11: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
12: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? हा, तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
11: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
12: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
11: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
13: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848751234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
5: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
16: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
15: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
16: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
15: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
16: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति ठाउँले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड। म्युजिक नेपाल।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भएको छ र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
2: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
2: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
3: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: त्यो त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: अरे बाजे, यसको लागि चिन्ता नलिनुहोस् न। यही हाम्रै सुर्गुदारी नगरपालिका चार भिन्दी तिर्खान 20 बजारमा रहेको बाजेपुरी हेमलाल सुनसादी पसल रहेकै घरमा मुस्कान डेन्टल क्लिनिक छँदैछ नि। यहाँ त बाङ्गा टिङ्गा दाँत मिलाउने साथै मुख सम्बन्धी विशेषज्ञ डाक्टर डेन्टल सर्जनद्वारा नै उपचार गरिदो रहेछ नि। त्यहाँ जानुभयो भने तपाईँको सबै समस्याको समाधान भइहाल्छ नि बाजे।
0: हो र नानी, यस्तो भर पर्दो दाँतको उपचार गर्ने अस्पताल रहेछ, अब त्यही जानु पर्ला। अनि अन्य सेवा सुविधा के छन् नि बा?
1: लौ, त्यसको लागि त यता सुन्नुहोस् न बाजे, हाम्रा सेवा तथा सुविधाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 3-18।
2: मुस्कान डेन्टल क्लिनिक स्वर्गदारी नगरपालिका 4 भिङ्गे प्युठान 20 बजारमा रहेको बाजेपुरी हेमलाल सुनसादी पसल रहेकै घरमा
3: एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथेघरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
1: मा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858।

0: त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि। थाहा पाएस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सुन्दर देखाने दाना पाइने रहेछ
1: बुनु जाऊ है दाना लिनु
0: ल ल
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडेखेल रोल्पा
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
4: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
5: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
6: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848 51 234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849 25 627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
7: नमस्कार सेन्सेरीका दिदी
8: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
10: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
11: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
10: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
11: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
10: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
11: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: माथि त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: अरे बाजे, यसको लागि चिन्ता नलिनुहोस् न। यही हाम्रै सुर्गुदारी नगरपालिका चार भिन्दी प्युठान बीच बजारमा रहेको बाजेपुरी हिमलाल सुनसादी पसल रहेकै घरमा मुस्कान डेन्टल क्लिनिक छँदैछ नि। यहाँ त बाङ्गा टिङ्गा दाँत मिलाउने साथै मुख सम्बन्धी विशेषज्ञ डाक्टर डेन्टल सर्जनद्वारा नै उपचार गरिदो रहेछ नि। त्यहाँ जानुभयो भने तपाईँको सबै समस्याको समाधान भइहाल्छ नि बाजे।
0: हो र नानी, यस्तो भर पर्दो दाँतको उपचार गर्ने अस्पताल रहेछ, अब त्यही जानु पर्ला। अनि अन्य सेवा सुविधा के छन् नि?
1: लौ, त्यसको लागि त यता सुन्नुहोस् न बाजे, हाम्रा सेवा तथा सुविधाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 318।
2: एक
3: पटक सेवा गर्ने मौका दिनुहोला।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: तिन दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक यो जन्ले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त होइन, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन, थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
10: त्यस्तो हो भने यस्तो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न। एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपकर्म थियो।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
9: फागुनदेखि वैशाखसम्म आग लागे बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: लौ न लौ लौ, चटाङ पर्न आँटो, सबैजना यता आउ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
17: लौ किन नि, के भयो, सन्चो भएन?
16: होइन, यतिकै जाने मन लागेन।
17: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
17: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते, कति कामले पाल्नु भयो?
17: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु,
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरी बतास ओचुदिरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षमना दे वातावरण मिले ने खेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिमुगेको ठयल मेलागि नाटे जन धनी मे खेप्ता छिपी ताउजुगो खोकाई वन जङ्गल सग मेरो आरिन्दी बाली एमएल एमए ओछो छानेला लिउसोकर पोतरालाई पार्दे हटे
2: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै हुजा बाङ्जा र यामाने पोल गेने या इतौ चिज्र रहे वन जङ्गल याल गे भए
1: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छान्ने दाइके बानीको चुरो विधि ओरे बनाई कोबा
2: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसिए
1: गेछो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए औले लायो के लागे
2: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा जस्तो चाउसो छिनी ने चाउसो सहिदेखि खेले
1: वन जङ्गल मेला दुखे माइए
2: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
16: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
17: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
18: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
19: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
20: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
21: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
22: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
23: डर लाग्नु, निद्रा नलाग्नु,
22: अनौठा विचार आउनु,
23: निराशा बढ्नु, खुसी नहुनु,
22: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
23: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
22: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
23: छटपटी हुनु, चिटचिट पसिना आउनु,
22: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
23: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
22: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
23: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
24: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
25: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले पनि लेखिहाल्छ नि।
24: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
25: तिमीलाई थाहा थिएन?
24: थाहा थिएन।
25: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
24: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
25: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार प्रविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478770।
3: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयभूत लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टुकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
23: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
25: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: हेलो
13: हेलो हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
15: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
15: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर
15: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
25: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
25: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095625
1: र 98103940।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
9: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
8: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
8: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
9: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-8090-79, 98-2-29-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
10: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ त।
11: हुन्छ,
10: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
19: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
20: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
19: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
19: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
20: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
21: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डनिफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
19: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
20: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ।
21: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकअप तथा रिपोर्ट परामर्श गरिने,
0: फर्म टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
20: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
20: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान। यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
20: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407

0: विकल्पता ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: सुन्नु, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खासको कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के भयो, के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
12: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
14: सडक बन्दैमा के के नै भयो।

0: थाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
0: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधी हालेको।
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए, म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
12: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
12: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
13: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पुरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
3: होइन के भाषा र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
5: वैश्वाना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
6: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
6: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए, के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: बद्दी मेरो त दाब्दुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
15: देख्नु भएन औषधि हालेको
14: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
15: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
14: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
15: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
14: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
15: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
14: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
15: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
16: नेपाल सरकार विज्ञापन बोर्ड आफ्ना
17: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
20: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
13: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
21: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
0: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनौँ भनौँ जस्तै लाग्छ।
5: अनि रातभरि छटपटी छुट्छ
0: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9 देखि 10 बजेसम्म
0: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
2: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो रात्रिकालीन अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। इन्टरनेट अनलाइनमा झलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी सामुदायिक रेडियो देवघाट नभएर सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटा रेडियो हापुरे 89.4 MHz हापुरेको फ्रिक्वेन्सी मोडुलेसनबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो जलझला एफएम 96.4 MHz को फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ हामीलाई। यो कुरा म तपाईँलाई जानकारी गराए। आज आइतबार आज हामी तपाईँसँग कुराकानी गर्नका लागि तपाईँको संसारमा आएका छौं र कुराकानी गर्नका लागि तपाईँले हामीलाई फोन डायल गर्न सक्नुहुन्छ जसका लागि नम्बर खुला गरेका छौं 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 मा। हामी आज रेडियो जलजलाको प्रसारण सेवा बन्द छ क्या अरे आज त होइन, आज अलिकति मौसम गडाङ गुडुङ गर्या भएर बन्द छ होइन, र यो बन्द हुँदा पनि हामी अन्य रेडियोहरूबाट त छौं। रेडियो स्काई रेडियो हापुरे र रेडियो धनकुटाबाट त छौं। त्यहाँबाट कार्यक्रम गुड नाइट बाबा सुन्दै हुनुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत तपाईँको लागि राख्छौं। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

लाई लाई लाई मनमुटु साटेर आफैसँग लाई यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत गर्छौ। कार्यक्रम गुड नाइटमा छौ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि तपाईँलाई पनि कार्यक्रममा सहभागिता जनाउन मन लाग्यो होला, फोन गर्न मन लाग्यो होला, फोन गर्नुहोला। आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौँ, यो कुरामा तपाईँलाई जानकारी गराए। तपाईँसँग कुराकानी गर्नका लागि हामी आज पनि उपस्थित भइसकेका छौँ र भोलिका दिनमा पनि रहनेछौ, यो कुरा म तपाईँलाई जानकारी गराए। जसका लागि फटाफट फोन डायल गर्न सक्नुहुन्छ, नम्बर हो 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। आज कुराकानी मात्रै गर्ने दिन हो नि, होइन? आज आइतबार, विशेष गरी आज कुराकानी गर्ने दिन मात्रै हो, त्यो कारणले गर्दाखेरि आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। कुराकानी गर्नका निमित्त आउन सक्नुहुन्छ 9868309040 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? यति बेला पहिलो साथी यति बेला हामीसँग सम्पर्कमा आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। हजुर नमस्ते, को बोल्नुभयो, कहाँबाट? प्युठानबाट। सानु मगर, के छ सानु मगरको हाल खबर? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ सानु मगरले? यति बेला बसी बसाइ छ, होइन? बसी बसाइ मात्रै हो कि अरू पनि केही हो? अरू के होइन, बसी बसाइ मात्रै होइन, बसी बसाइ मात्रै गर्नु भएन कि अरू पनि केही काम गर्नु पर्यो। रातिको बेला त हो नि काम गर्ने, राति हुन्न नि, राति काम गर्यो भने के हुन्छ नि? राति केही कामै हुन्न, होइन? ठिक छ, राति काम हुन्न त्यही भएर राति काम गर्नु पर्दैन, होइन? ल, कार्यक्रममा आउनु भएको छ अनि दिनहरू कसरी बिताउनुहुन्छ त? टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा सानु, कृपया यसरी फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोस् ल। कार्यक्रममा आइसकेपछि गुड नाइट बोलेर मात्रै जानुपर्छ, कुराकानी मजाले गर्नुपर्छ, एकदमै फोन काटेर भाग्ने काम चाहिँ नगर्नु होला। यति बेला साथी हुनुहुन्थ्यो, मिसकल नगर्नु होला साथीहरू, मैले कतिचोटि तपाईँहरूले भन्ने, मिसकल चाहिँ नगर्नु होला। सक्नुहुन्छ फोन गर्नुहोस्, होइन सकिँदैन मिसकल त नगरिदिनुहोस् न हौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा सानु, कृपया यसरी फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोस् ल। कार्यक्रममा आइसकेपछि गुड नाइट बोलेर मात्रै जानुपर्छ, कुराकानी मजाले गर्नुपर्छ।

0: रमा प्रधान भोजपुरबाट छ। के छ भोजपुरतिरको खबर? अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: त्यतिखेर ओछ्यानमा पल्टिरहेको भन्नुपर्छ, कार्यक्रम सुन्न नपाए पनि कल ट्राई गर्दै थिए लाग्यो भन्नुपर्छ है।
0: कार्यक्रम सुन्न नपाए पनि कल ट्राई गर्नुभयो होइन? अब सुन्नु पर्यो क्या, रेडियो धनकुटा मजाले भोजपुरमा टिप्छ भन्नुहुन्छ साथीहरूले, अनि रेडियो धनकुटाबाट त मजाले सुन्न सकिन्छ होला त होइन?
1: हो, तर मेगा मलाई थाहै छ, थाहै थिएन, बिर्सिहाले अस्ति भन्नु त हुन्छ, बिर्से।
0: 106.2 MHz हो कि?
1: 106.2 MHz
0: हजुर, 106.2 MHz लगाउनुहोस् त, मजाले टिप्छ भोजपुरतिर, एकदम मजाले टिप्छ अरे रेडियो धनकुटा त।
1: ट्राई गर्छु नि।
0: हुन्छ, ट्राई गर्नु होला है।
1: हजुर,
0: अनि ट्राई गर्नु होला, मजाले टिप्छ, यो किन नटिप्नु, मजाले हाम्रो रेडियो भोजपुरबाट धेरै साथीहरूले हामी मजाले सुन्छौ रेडियो भोजपुरबाट भन्नुहुन्छ होइन? त्यही त होइन, रेडियो भोजपुर त बन्द भयो होइन, रेडियो धनकुटाबाट के भोजपुरतिर मजाले टिप्छ, मजाले हामी त मजाले सुन्छौ भन्नुहुन्छ साथीहरूले।
1: टिप्छ होला, मैले ट्राई गरिन
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ?
1: अहिले खेतको सिजन छ, काल्ना आरी काट्दै भन्नुपर्छ,
0: काल्ना आरी काट्दै खेतको सिजनमा दिन बिताउँदै हुनुहुन्छ होइन?
1: हजुर, चार दिन हो, दिन लगाएर सिलाएर आउँछ भने कोही साथी हुँदैन, एक्लै खनेको खने गर्नुपर्छ।
0: एक्लै खनेको खने गर्नुपर्छ, कोही साथी पनि हुनुहुन्न होइन?
1: एक्लै खनेको खाने गर, लगभग छेउ पनि निकाल्छ, छेउ पनि भइसक्यो भन्नुपर्छ।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि व्यवसायमा आउनु होला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सबैभन्दा सुन्नु होला तपाईँलाई, अनि प्राविधिकमा बस्नुहुने दिदीलाई, अनि रमा प्रधान भएर चिन्नुहुने सम्पूर्णलाई भन्दैछु, त्यो नमस्ते, बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो रमा प्रधान, बिचरा रेडियो भोजपुरबाट कार्यक्रम प्रसारण हुँदा मजाले सुन्छु भन्नुहुन्थ्यो, आज भोलि त सुन्नै पाएको छैन भन्नुभएको छ, गाह्रो छ उहाँहरूलाई पनि, गाह्रो छ हामीलाई पनि, रेडियो भोजपुरबाट पहिला कार्यक्रम बस्दाखेरि रेडियो भोजपुर सुनेर यस्तो साथीहरू आउनुहुन्थ्यो, तर के गर्ने, रेडियो नै बन्द भइगयो होइन। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट। नाम के भन्नुभयो?
2: प्रीति लिम्बु।
0: प्रीति लिम्बु, के छ प्रीति खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। यति बेला के गर्दै हुनुहुन्छ? हजुर, के भन्नुभयो? हजुर, के भन्नुभयो? प्रीतिजीको नेटवर्क छैन क्या मोबाइलमा?
2: हजुर,
0: तपाईँको मोबाइलमा टावर छैन क्या हो? ए, आउँदै जाँदै गरिरहेछ नि। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो? खाना खानुभयो? ए, खाएर बसिरहनु भएको छ नि। ल गुड नाइटको शब्दहरू बोल्नुहोस् ल। तपाईँको मोबाइलमा टावरै छैन अनि? ल उसो भए अब गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
2: हुन्छ, आउट कन्ट्रीतिर हुनुहुन्छ सुरत हुजे, प्रकाश राई, निर राई, एन्जी सोनी, लिम्बु भाइराज, अनि जनालाई चिन्नुहुन्छ सम्पूर्णलाई चाहिँ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेको छु, पालो तपाईँको हो, फोन गर्नु होला 9868-3940 नम्बर तपाईँको लागि खुला गरेको छु, यति बेला फोन गर्नुहोला, तपाईँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामी त सामुदायिक रेडियो स्काई 90

0: 4.4 मेगाहर्ज सामुदायिक रेडियो जलजलाबाट आज कार्यक्रम सुन्न पाउनु भएको छैन किनभने प्रसारण सेवा बन्द छ होइन। अनि सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज छँदैछ। पूर्वतिरको रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाई अब उता यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। गान्धीको हुनुहुन्छ, नमस्ते हजुर। को बोल्नुभयो? कहाँबाट? ओहो, प्युठानबाट कमल गिरी होइन। के छ कमलजी खबर? हाम्रो पनि एकदम ठिक छ। तपाईँ त कमल पानीमा हुनुपर्ने होइन र भने? ए मान्छे आएपछि त जमिनै हुनु पर्दो रहेछ नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ? ठ्याक्कै कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन। अनि कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ थाहा छ तपाईँलाई? थाहा छ नि। अनि दिनहरू कसरी बिताउनु भयो? धान रोपाईहरू सकियो कि सकिया छैन? पानी जो छैन? ओहो, पानी त पार्नु पर्यो क्यारे। रोल्पामा त तपाईँको उतातिर पानी आ छैन भन्नुहुन्छ, रोल्पामा त मजाले पानी मजाले पर्यो त। आज पनि तपाईँको गडाङ गुडुङ गरेर यता पानी परेर मौसम खराब गरेर हाम्रो रेडियो नै बन्द छ। मौसम खराब हजुर, बादल मात्रै लाग्छ, पानी जाउन सकेका छैन होइन। अब बिस्तारै बिस्तारै पानी पर्ला, नभए भ्यागुताको बिहा गराइदिनुहोस् क्या। भ्यागुताको बिहा गराएपछि पानी पर्छ भन्छन् क्या अरे बुढापाकाले। होइन, तपाईँले गराइदिनु पर्यो कि। खोज्न जान पर्यो होइन। ल त, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि आउनु होला। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद।
1: दिदीलाई अनि दाईलाई साथीहरू चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। र अब एउटा गीत पनि राख्नका लागि तयारी गर्न पर्यो जस्तो लाग्यो मलाई। मलाई असाध्यै मनपर्ने एउटा गीत छ कि होइन, त्यो गीत के हो भने शंका नगर मेरो मायामा भन्ने गीत छ होइन। त्यो गीत तपाईँको लागि अब राख्दैछु मैले होइन। यद्यपि साथीहरूलाई फोन गर्नको लागि आग्रह गरे 98 60 39 40 को नम्बरमा एकजना साथीको कल लिन्छु, त्यसपछि गीत राख्नेछु। असाध्यै मलाई असाध्यै मनपर्ने गीत शङ्ख नगर मेरो मायामा शङ्खलिता लङ्का जलाउँछ। यो गीत एकैछिनपछि म राख्नेछु र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
2: हजुर दर्शन नमस्कार।
0: दर्शन नमस्ते, कहाँदेखि को बोल्नुभयो भन्नुहोस्?
2: धनकुटाबाट मुना राई लिम्बु।
0: ओ मुना राई लिम्बु, मदन खोइ?
2: मदन खोइ कहाँको
0: कहाँको कहाँको नि
2: हजुर।
0: तपाईँको मदन क्या
2: खै थाहा भएन, कहाँ जानुभयो
0: कहाँ जानुभयो कहाँ जानुभयो नि
2: हजुर।
0: तपाईँको मदन त हुनुहुन्थ्यो कुनै बेला?
2: पहिला हुनुहुन्थ्यो, अहिले हुनुहुन्न।
0: कहाँ जानुभयो पहिला हुनुहुन्थ्यो भने?
2: उहाँको घरमा जानुभयो
0: है?
2: हजुर
0: उहाँकै घरमा जानुभयो।
2: उहाँकै घरमा जानुभयो है, म मेरो घरमा छु।
0: अनि तपाईँलाई छोडेर एक्लै जान पाइन्छ त?
2: अब छोडेर जाँदो रहेछ त, अनि जाने मान्छेलाई त जानु दिनु पर्यो नि त।
0: मदनको मुनालाई छोडेर जाँदा मुनाको हालत के भयो होला?
2: त्यही त नि, अब त्यो त अब खोइ के भयो होला के भयो होला
0: के भयो होला के भयो होला थाहै छैन नि
2: हजुर।
0: त्यस्तो त नगर्नु पर्ने हो मदनले पनि होइन,
2: नगर्नु पर्ने हो। अब
0: गरिहाल्नु
2: अब छोडेर गइहाल्यो अब के गर्नु
0: मुना के भन्नुभयो अरे त भाइ
2: राई
0: ए राई मुना राई नि
2: हजुर
0: ल कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनुहुन्छ मुनाले
2: हजुर म त गाउँदिन त
0: हजुर
2: के भन्नुभयो मैले अलिकति बुझिनँ
0: दिनहरू कसरी बिताउनुहुन्छ भनेको त गीत गाउनुहुन्छ कि नै भनेर सुन्नु भएछ होइन हुन त मदनको याद आयो होला अनि होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ अब गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हजुर हुन्छ गुड नाइटको शब्द राख्नुपर्छ सर्वप्रथम हजुरलाई नै गुड नाइट शुभ पनि भन्न चाहन्छु अनि प्रविधि मित्रले अनि जल जल एफएम हाउस युनिटलाई नै गुड नाइट शुभ पनि भन्न चाहन्छु अनि साथीहरू पनि पर्दा विमला याङफु सबिना मगर ओमनी सापकोटा राजीव श्री सुमन कुमार भुजेल मनको साथी जीवन कास्की रत्न बहादुर थापा चन्द्र कस्मित गोगन तेरुटुमे भूमिका राई तामाङ लगायत अब धेरै साथीहरू हुनुहुन्छ जति पनि नाम छुटेका साथीहरू गुड नाइट शुभ सपनी भन्दै हजुरबाट छुटिन्छ नमस्कार बाई बाई
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब गीतको पालो है अब त शङ्का नगर मेरो मायामा भन्ने गीत सुन्ने पालो आज होइन अझ जसले शङ्का गर्नुहुन्छ नि तपाईँहरूले अब शङ्का नगर मेरो मायामा भन्ने बेला आयो है अब गीत सुन्दै यो कुरा गर्दै आफ्नो मायालुलाई सुनाउँदै गर्नुहोला क्या अरे अब मैले गीत राख्छु शङ्का नगर मेरो मायामा शङ्काले त लङ्का जलाउँछ होइन यो गीत तपाईँको लागि राख्छु गीतपछि तपाईँको माझमा फेरि आउनेछौ।

0: शङ्ख नगर मेरो मायामा शङ्खले त लङ्का जलाउँछ। शङ्खले लङ्का जलायो भने फेरि अब लङ्का ध्वस्त भए जस्तै घरबार पनि ध्वस्त हुन्छ। त्यही भएर शङ्ख गर्नु हुँदैन भन्छन् होइन। विश्वासमा संसार अडिएको हुन्छ, विश्वास गर्न जान्यो भने सबै कुरा राम्रो हुन्छ, विश्वास गर्न जानिएन भने सबै कुरा नराम्रो हुन्छ है। किताब आफूले गरेको शङ्खालाई यथार्थमा परिणत हुने प्रमाण पाउनु पर्यो, नत्र भने शङ्ख किन गर्ने होइन। बेकाममा अरूले भनेको भरमा, अरूले सुनाइदिएको भरमा शङ्ख किन गर्ने होइन। शङ्ख गर्नु हुँदैन, शङ्खाले लङ्का जलाउँछ। त्यसैले हामी कसैले कसैलाई पनि शङ्का गर्नु हुँदैन, आफ्नो मान्छेले त झन्नै शङ्का गर्नु हुँदैन। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर हजुर नमस्कार दाइ।
0: नमस्कार, के बोल्नु भयो, कहाँबाट?
1: माला रानी गाउँपालिका वार्ड नम्बर 6 देखि शान्ति थापा।
0: शान्ति थापा है?
1: हजुर हजुर।
0: ओहो, शान्ति थापा भनेपछि पहिले पनि हल्ला नगर्ने मान्छे, शान्त बस्ने मान्छे तपाईँ।
1: हजुर हजुर
0: हजुर हजुर भन्ने नाम शान्ति, काम पनि हल्ला गर्ने होइन।
1: त्यस्तो हल्ला चाहिँ नि गर्दिन।
0: ए होइन, मैले कता कता सुनेको थिएँ कि
1: हजुर,
0: यदि कसैको नाम शान्ति छ भने ऊ जतिको हल्ला गर्ने मान्छेहरू कोही पनि हुँदैन भन्ने सुनेको थिएँ कि। हो नि, तपाईँले पनि त्यस्तैमा पर्नुहुन्छ क्या हो?
1: त्यस्तो हल्ला त गर्दैन।
0: हल्ला गर्नुहुन्न?
1: हजुर।
0: अनि सल्लाह चाहिँ गर्नुहुन्छ? सल्लाह पनि गर्नुहुन्न?
1: हजुर, हल्ला पनि गर्दैन, सल्लाह पनि गर्दैन।
0: ए भनेपछि तपाईँ सल्लाह नगरिकन यत्तिकै हिँडिदिनुहुन्छ?
1: हजुर हजुर,
0: सल्लाह नगरिकन घरबाट यत्तिकै हिँडिदिनुहुन्छ उसो भए तपाईँ।
1: हजुर।
0: ए त्यस्तो पनि हुन्छ र? कहीँ जानु पर्यो भने त बुवा मम्मीसँग सल्लाह त गर्नु पर्यो क्या रे।
1: कहीँ जाँदाखेरि त यस्तो ठाउँमा जान्छु भनेर भन्छु।
0: अनि
1: हजुर हजुर,
0: नत्र भने सल्लाह त गर्नुहुन्न नि।
1: हजुर
0: ठिक छ। अनि शान्तिले के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ अर्को खासीमा?
1: यतिकै घरैसी काम गर्ने बस्ने त्यही नै हो।
0: हल्का घरैसी काम गर्ने, केटाटीलाई स्कुल पुर्याउने गर्नुहुन्छ क्या हो?
1: हजुर हजुर।
0: केटाटीलाई स्कुल पुर्याउने काम पनि गर्नुहुन्छ?
1: हजुर।
0: कतिजना छन् केटाटी?
1: 4-5 जना छन् यता हाम्रो घरदेखि उता स्कुलसम्म जाने 4-5 जना छन् भाइ।
0: ए होइन कि तपाईँको घरमा भने?
1: हाम्रो घरमा त एकजना बाबु मात्र।
0: ए तपाईँको तपाईँको बाबु मात्रै हुनुहुन्छ?
1: हजुर हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ आज दिवस? आज त छुट्टी होला क्या रे, दिनहरू कसरी बिताउनु भयो, के गर्नुहुन्छ? गाई बाख्रा पाल्नु भएको छ कि छैन?
1: हजुर हजुर, घाँस काट्ने, खाना बनाउने खुसी गरेर नै गयो हुन्छ आजको दिन।
0: तपाईँलाई घाँस काट्न पनि आउँछ?
1: आउँछ नि, अब सानैदेखि घाँस काटिराखेको
0: है।
1: हजुर हजुर।
0: उसो भए मैले पनि बाख्रा एउटा पाल्नु पर्ला।
1: हजुर।
0: अनि तपाईँलाई पनि मेरो मेरो लागि पनि घाँस काट्न लगाउनु पर्ला कि।
1: ए हस् हुन्छ,
0: काटिदिनुहुन्छ र?
1: काटिदिन्छु।
0: ए भनेपछि त तपाईँ कस्तो जाति मान्छे हुनुहुँदो रहेछ होइन।
1: हजुर,
0: कोही कोहीले तेरो लागि म घाँस किन काट्दिने भन्नुहुन्छ कि।
1: नाइ नाइ, त्यस्तो भन्दैन
0: है।
1: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। अनि आज गुड नाइटको शब्दहरू मात्रै बोल्न पाइन्छ क्या रे, निरन्तर आइराख्नु होला, माया नमार्नु। तपाईँ थापा छेत्री हो कि मगर हो?
1: मगर हो।
0: ए थापा मगर हो?
1: हजुर हजुर।
0: हो त्यही भएर हुन्छ भन्नुभएको रहेछ कि। मगर्नेहरू सोझा हुन्छन् भन्छन्।
1: हजुर हजुर।
0: फेरि रिसायो भने, फेरि रिसायो भने आँखा देख्दिन भन्छन् क्या रे होइन।
1: हजुर,
0: तपाईँले कहिले रिसाउनु भएको छ कि छैन? ए कोसँग हो त्यस्तरी रिसाउनु भएको?
1: मान्छेसँग
0: ए आफ्नो मान्छेसँग रिसाउनुहुन्छ नि?
1: हजुर हजुर।
0: फेरि नरिसाउनुहोस् है, नत्र फेरि छोडेर भाग्लान् भन्ने अरे कि होइन? ए भाग्नुहुन्न होइन?
1: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हस् हुन्छ, सर्वप्रथम हजुरको लागि गुड नाइट भन्न चाहन्छु, अनि टेक्निसियनमा रहनु भएको दिदीको लागि गुड नाइट भन्न चाहन्छु, र मलाई शान्ति छता भनेर चिन्नुहुने म चिन्नुहुने सबैजनालाई गुड नाइट भन्दैछु। तिजु नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940 मा फोन डायल गर्न सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने असाध्यै रमाइलोसँग कुराकानी गर्छौं, असाध्यै रमाइलो पनि हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868603940 फोन डायल गर्नुहोला। अर्को खाँचीबाट आउनु भएको थियो शान्ति थापा, मजाले कुराकानी भयो। मैले बारम्बार भनिराखेको छु मिस कल चाहिँ नगर्नु भनेर, तर साथीहरूले मिस कल गरिरहनु भएको छ। लास्टमा 31 नम्बर भएको कलले मिस कल गर्नु भएको छ भन्ने पनि मलाई थाहा छ फेरि, होइन? नाम र नम्बर वाचन गर्न नपरोस् है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। अर्घ खासीबाट एलिना खातुन, होइन? तपाईँले मैले धेरैचोटि भनिसकेको छु, गर्ने भए फोन गर्नुहोस्, मिस कल नगर्नुहोस् भन्दा त्यही पनि तपाईँ पहिला दुई तिनचोटि मिस कल गर्नुहुन्छ नि, बल्ल फोन गर्नुहुन्छ होइन? गर्नुभएको छैन, यहाँ नम्बर आएको छैन गाडी तपाईँको, खुब त्यस्तो काम गर्नु भएन है एलिनाजी। अब होइन, गर्ने फोनै गर्ने क्या, दुईचोटि मिस कल गर्ने, तिनचोटि मिस कल गर्ने, त्यसपछि बल्ल फोन गर्ने होइन कि? झुक्किएर गयो होला फेरि, गर्ने होला मन परि अहिले सरी भने जस्तै होइन? अनि के छ हालखबर भन्नुहोस् त? ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला?
1: म कोठामा बसिरहेको छु।
0: कोठामा बसिरहनु भएको छ? त्यही त, त्यही भएर त नि कार्यक्रम सुन्दै मिस कल गरेर दुई तिनचोटि मिस कल गरेर सताउँछु, बल्ल फोन गर्छु भनेर गर्नुभयो होइन? हजुर, अब सरी भन्दा के अर्थ कि, अब भोलि तपाईँको पारा त्यही हो, मिस कल गरिहाल्नुहुन्छ होइन? त्यस्तो न, त्यस्तो गर्दिनँ भन्नु त कता कता आज हजुर रे आज होइन? हो ल, बल्ल बल्ल सही कुरा गर्नुभयो होइन? अनि कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
1: हजुर खाइयो।
0: के के खानु होला भन्नुहोस्?
1: तपाईँले खानुभयो,
0: तपाईँले दिनुभएको थियो र?
1: आउनु न त,
0: के के दिनुहुन्छ भन्नुहोस् त?
1: तपाईँले के के खानुहुन्छ?
0: तपाईँले, मैले जे जे खान्छु तपाईँले त्यो दिदी दिँदै दिनुहुन्न अनि?
1: दिन्छु आउनु
0: हो र? ल उसो भए म कहिलेकाहीँ उता कपिल वस्तु आएको बेला अर्घ खाँची आउँछु, अनि तपाईँले के के खाना दिनुहुँदो रहेछ हेर्छु नि होइन? तपाईँले मलाई गोर्सिङ्गेसम्म लिन आउनु भने आउँछु। ल
1: आउनुहुन्छ
0: होइन, तपाईँलाई बरु म गोर्सिङ्गे आएर फोन गर्छु, आउनुहुन्छ भन्ने मात्रै होला होइन? म यहाँ गोर्सिङ्गासम्म आउने, त्यसपछि ए दाई म त भ्याएन, म त मलाई यस्तो काम पर्यो, म त आन्न भन्ने होइन? त्यस्तो छैन ल, एकचोटि म तपाईँलाई गोर्सिङ्गे आएर फोन गर्छु, त्यसपछि कतिको लिन आउनुहुने रहेछ होइन? ल कार्यक्रममा आउनु भएको छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ, फर्स्ट अफ अल त तपाईँको लागि, अनि मेरो घर फ्यामिलीको लागि, म भन्दा अघि आउनु, म भन्दा पछि आउनु, सबैलाई भन्दै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो एलिना, उहाँसँग कुराकानी गरिसकेका छौँ। पर्वत भाइको हो, फोन गर्नु होला नभन्दै 31 भनेपछि उहाँकै नम्बर रहेछ, निस्कलान्ने त ठिक छ। अब गर्दिनँ भन्नुभएको छ के अरे, अब नगर्नु होला नि होइन। 9860309340 नम्बर तपाईँको लागि खुला गरेका छौँ। 42 मिनट गइसकेका छ है, 9:42 गइसकेको छ। कति चाँडै समय जान्छ क्या होइन, चाँडो चाँडो समय त नगइ नै हुने। साथीहरूसँग कुराकानी गरेर मजाले गफ गरेर बस्न पाइने हुने यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर। मदन पुनमगर प्युठानकोट ठाउँबाट हजुर, बाटीकोटबाट
2: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई? कुन रेडियोबाट सुन्नुभयो हामीलाई भनेको?
2: रेडियो
0: स्काईबाट सुन्नुभयो होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज भोलि कतातिर व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? घरमा बस्ने, बाख्रा चराउने होइन? त्यही त नि, बाख्रा त चराउनु पर्यो फेरि होइन? ल ठिक छ, अनि खाना त खाइसक्नु भयो नि?
2: हजुर, खाना खाएर बिस्तारामा बसेर कार्यक्रम सुन्दै छ।
0: ए ल, आज अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हजुर, सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
2: हामी सुन्ने नसुन्ने सम्पूर्णलाई
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन डायल गर्नुहोला। 9860309340 नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ। फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ, हामी तपाईँसँग कुराकानी गर्न पाउँछौँ। तसर्थ कति पनि ढिला नगरिकन फोन डायल गर्नुहोला। धेरै साथीहरूले फोन गर्नुहुन्छ होइन, उता गुल्मी प्युठान अर्घखाँचीबाट धेरै साथीहरूले सुन्नुहुन्छ र धेरै साथीहरूले फोन गर्नुहुन्छ, एकदमै खुसी लाग्छ क्या होइन। साथीहरूले फोन गर्दाखेरि एकदमै खुसी लाग्छ। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? के नाम भन्नुभयो? सुप्रिया तामाङ। के भन्नुभयो?
3: सुप्रिया तामाङ।
0: ए सुप्रिया तामाङ, प्युठानमा पनि तामाङ बस्नुहुन्छ र भने? ए के छ सुप्रियाको हालखबर? ठिक छ। प्युठान कुन ठाउँबाट हुनुहुन्छ? अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ सुप्रियाले? ए घरमा काम गर्ने, साथीहरूसँग बस्ने, अनि स्कुल नजाने?
3: स्कुल पनि जाने।
0: ए कतिमा पढ्नुहुन्छ? इलेभेनमा पढ्नुहुन्छ होइन? कस्तो छ नि तपाईँको पढाइ? ठिकै छ, राम्रो छ। मलाई त एकजना साथीले सुप्रियाको पढाइ त एकदम बिग्रिया छ भन्नुभएको थियो त।
3: होइन,
0: खै मैले त त्यस्तै सुनेको थिएँ क्या अरे। ल ठिक छ, कार्यक्रममा आउनुभयो। अनि कति क्लासमा पढ्नुहुन्छ अरे? 10 क्लासमा नि? कति क्लासमा? 11 क्लासमा पढ्नुहुन्छ नि? ल राम्रोसँग पढ्नु होला। कुन विषय लिएर पढ्नु भएको छ? ऐच्छिक विषय कुन हो तपाईँको? मेजर इङ्ग्लिस हो भनेपछि तपाईँ त एकदम ट्यालेन्ट विद्यार्थी हुनुहुन्छ कि अनि होइन? खै थाहै छैन होइन। ल त हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटका शब्दहरू राख्नुहोस्।
3: सर्वप्रथम त हजुरको लागि
0: धन्यवाद, नमस्ते, टेलिफोन सम्पर्कमा सुप्रिया तामाङ आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर।
4: नमस्ते, गुड इभिनिङ।
0: नमस्ते, गुड इभिनिङ। को बोल्नुभएको कहाँबाट?
4: म बोल्दैछु यता लङ टाइम पछि डिकेम घर भइहाल्छ झापाबाट। नानु मनिषा लिम्बू भन्नुपर्छ।
0: नानु मनिषा लिम्बू होइन?
4: हजुर, पक्कै पनि भन्नुपर्छ।
0: पहिला तेह्रथुमबाट आउनुहुन्थ्यो, आज कहाँबाट फेरि झापा पुग्नुभयो?
4: म झापा पुगेको लगभग 10-15 दिन भयो भन्नुपर्छ है।
0: बिचरा आशिषजी के गरिदिनुहुन्छ होला?
4: आशिषजी पनि यिनै हुनुहुन्छ भन्नुपर्छ।
0: ए भनेपछि बुढाबुढी सम्झिरहनुभयो?
4: हजुर, भोलि फर्किनुहोस् म त्यही बस्छु भन्नुपर्छ है।
0: भोलि भोलि कहाँ फर्किनुहुन्छ?
4: फर्किनुहुन्छ, म चाहिँ बस्छु भन्नुपर्छ है।
0: ए एक्लै पठाउने?
4: पठाउनु पर्नेछ, त्यस्तो काम त भन्नुपर्छ है।
0: लाउड स्पिकर बन्द गर्नु न हो, लाउड स्पिकर गर्नु भएको छ तपाईँले।
4: मैले अफ गरिसके भन्नुपर्छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। दिनहरू कसरी बित्यो तपाईँको?
4: दिनहरू त्यस्तो नै हो, घर आएपछि काम गर्दै हो, म बिरामी छु त्यही भएर झापा झरेको भन्नुपर्छ। हस्पिटल जाँदै त्यस्तै नै भन्नुपर्छ है।
0: के भयो तपाईँलाई, किन बिरामी पर्नुभयो?
4: मलाई अरू के होइन, स्टोनको समस्या भन्नुपर्छ है।
0: के को समस्या?
4: स्टोनको।
0: ए स्टोनको समस्या भयो?
4: हजुर।
0: ल चाँडै निको हुनु होला, स्वास्थ्य लाभको कामना है त। ल अब साथीहरूलाई सम्झना समर्पण, गुड नाइट राख्नुहोस्।
4: हजुर,
0: साथीहरूलाई गुड नाइट भन्नुहोस् के?
4: हुन्छ, गुड नाइट। उसको जानुभयो त फर्स्ट अफ अल तपाईँलाई गायत्री रेडी जलमा अरेन्ट तपाईँलाई गुड नाइट हावा सिक्किम भन्न चाहन्छु। अनि विशेष गरेर अन्य साथीहरू हुनुहुन्छ, आशिष तामाङ सरन गुड नाइट भन्न चाहन्छु। अनि प्यारी साथी हुनुहुन्छ हर्पल सिंह लिम्बू, प्यारो बाबु हुनुहुन्छ आरलक मुखिया, प्यारो भेमा अनिल मुखिया हुनुहुन्छ, अनि प्यारी मिस हुनुहुन्छ मानु मगर, मानु यता, अनि जति पनि मलाई साथीहरू मानु मनिष लिम्बू भनेर चिन्ने सम्पूर्ण साथीहरू गुड नाइट भन्दै बधाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, 50 मिनट गइसकेको छ। अर्को साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो? ए गीता घिमिरे, के छ गीताको खबर?
5: ठिक छ,
0: के गर्दै हुनुहुन्छ गीताले? यत्तिकै बसिरहेको नभन्नु क्या, यत्तिकै गीत गाउँदै बसिरहेको भन्नुहोस्।
5: होइन, कार्यक्रम सुन्दै बसेको
0: हो र? अनि गीता नाम भएको मान्छेले त गीत गाउनुपर्छ अरे त। थाहै छैन होइन? अनि के गर्दिनुहुन्छ गीताले?
5: कार्यक्रम सुन्दै बसेको, कति अरू बेला सन्तराई गर्यो नलाग्ने है, आज त कस्तो फोन गर्न जान्छु कि जस्तो लाग्यो मलाई।
0: ओहो, भनेपछि आज फोन पहिलो बल्ल फोन गर्नुभयो होइन?
5: हजुर, बल्ल पहिलोचोटि नै हो भनौँ।
0: पहिलोचोटि बल्ल फोन गर्नुभयो, कस्तो लागिरहेछ है?
5: एकदम राम्रो, प्लस रमाइलो भनौँ।
0: अनि खाना खानुभयो?
5: हजुर, खाइसकेको।
0: अनि दिनहरू कसरी बिताउनुहुन्छ?
5: हजुर,
0: दिनहरू कसरी बिताउनुहुन्छ, के गरेर बिताउनुहुन्छ?
5: दिनहरू त घरैसी काम गर्ने, बस्ने, त्यही नै हो भनौँ।
0: घरैसी काम गर्ने, बस्ने, त्यही नै हो दिनहरू बितिहाल्छ होइन?
5: हजुर,
0: घरैसी काम गर्न लागेपछि त दिन गएको बद्दै हुन्न होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: फर्स्ट अफ अल त हजुरको लागि अनि टेक्निसियनमा गए पनि मित्रको लागि मलाई गीता घिमिरे भनेर चिन्नु नचिन्नु सम्पूर्णको लागि भन्दैछु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा गीता घिमिरे आउनु भएको थियो हामीसँग कुराकानी गर्नका लागि। अब एकजना अन्तिम साथीलाई म स्वागत गर्छु, त्यसपछि कार्यक्रमबाट बिदा हुनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला साथी हुनुहुन्छ। नमस्ते यादव हजुर, को बोल्नुभयो कहाँबाट?
6: हजुर म झापाबाट हरपल सन्ध्या लिम्बु।
0: हरपल सन्ध्या लिम्बु,
6: हजुर।
0: ए पहिला पहिला मैले हरपल स्याम्पूको नाम सुन्थे, आज सन्ध्याको नाम सुने होइन?
6: हजुर पनि भन्नुभएको।
0: अनि हरपल स्याम्पूको नाम पनि सुन्ने गर्थे, तपाईँले सुन्नु भएको थियो कि नै?
6: हजुर के पो भन्नुभयो?
0: हरपल स्याम्पू के? हरपल स्याम्पू
6: अलिक तपाईँको आवाज बुझ्दैन हौ दादा।
0: किन बुझ्नु भएन त नि मेरो आवाज?
6: तपाईँको आवाज अलिक काटिँदै आइरहेको छ।
0: ए ल उसो भए गुड नाइट, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
6: हजुरहरूकोमा चाहिँ फर्स्ट टाइम हो, मैले त सुन्न त सुनेको छुइनँ।
0: ल गुड नाइटको शब्दहरू राख्नुहोस्
6: ल। हस् हुन्छ, त्यसमा हजुरहरू सम्पूर्णलाई गुड नाइट, शुभेच्छा पनि आफ्नो मनको मान्छेलाई देख्नु होला भनेर है।
0: धन्यवाद, छोटोमा राख्नुहोस् है।
6: हस् हुन्छ, अनि साथीहरू सम्झिनु पर्दा माई हस्बेन्ड माई मिठो हुनुहुन्छ अनिल मुखिया, शुभेच्छा पनि सपनीमा चाहिँ मलाई नै देख्नु है भनेर है। अनि मेरो माई मिठो हुनुहुन्छ नानु मनिषा लिम्बुलाई शुभेच्छा पनि, अनि मेरो प्यारो बाबुहरू हुनुहुन्छ आरव मुखिया अनि आयुष मुखियालाई शुभेच्छा पनि, गुड नाइट बाबुहरू कसैले सम्झना नदेखिनु हामीलाई देख्नु होला, र विशेष गरी सम्पूर्ण यो एकदम सुनेर बस्नुहुने सबैजनालाई गुड नाइट, जो जतिले मलाई हरपल सम्झा लिनु भनेर चिनाउँछ सबैलाई शुभेच्छा पनि, गुड नाइट भएर हजुरबाट बिदा भएर सर। नमस्ते, बाई बाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो हरपल रोशनी, उहाँसँग कुराकानी गरिसकेका छौ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने सुषमा मल्ल, सञ्जिता लिम्बु र रिता बुढा मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै, घर बाहिर कुनै सामानहरू बिर्सनु भयो भए कि घरभित्र लानको लागि फेरि राति पानी पर्ला है, भित्र लगेर राख्नुहोला। सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, भान्साकोठामा खाना पकाइसकेपछि आगोले राम्रोसँग निभाउनु भयो कि निभाउनु भएको छैन, निभाउनु भएको छैन भने निभाउनु होला। अनि तपाईँ औषधि खानुपर्ने बिरामी मान्छे, औषधि खाना यसरी बिर्सने हो त, औषधि खानुहोस् है। कार्यक्रम सुन्दा सुन्दै औषधि खानै बिर्सनु भएछ फेरि होइन, त्यस्तो नगर्नु होला। झलडुकोको चुकुन राम्रोसँग लगाउनु होला अनि आफ्नो सुरक्षा आफै गर्नुहोला, र वृद्धको बालबालिकाको लगायतका अशक्त अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा गर्नुहोला, गर्न भनौँ न उहाँहरूले आफै गर्न नसक्ने व्यक्तिहरूको स्याहार सुसार सम्भार स्वास्थ्यको ख्याल गर्दै औषधि पानीहरू खुवाउनुहोला, खानेपानी आफूसँगै राख्नु होला भन्दै सुझाव सल्लाह वा प्रतिक्रिया दिनु परेमा सिधै मलाई फोन गर्नुहोस् 9864-17-298 भन्दै तपाईँको लागि मलाई बाँसुरीले रुवायो भन्ने गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

0: विभिन्नहरूको आवाज तपाईँको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: चले बिमाला गाँव गाँव से मात्र उठ पाला चले।

हार्दिक नमस्कार प्रणाम वरपर सर सर हावाको सरसरा आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू छिरबिर छिरबिर छिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं छहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी नै देखिएको छ। प्रिय सचिन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। हामीले आज जस्तो काम गर्दछौ भोलि हाम्रो परिणाम त्यस्तै हुने गर्दछ। यस सन्दर्भमा जीवन गंगाका विभिन्न श्रृंखलाहरूमा हामीले चर्चा गर्दै आइरहेका छौं। जसको वर्तमान सुन्दर हुन्छ उसको भविष्य निश्चित रूपमा सुन्दर हुन्छ। हामीले जस्तो कल्पना गर्दछौ त्यस्तै किसिमको भविष्य नहोला, तर लगभग त्यस्तै किसिमको हुन्छ। उस्तै नभए पनि ठ्याक्कै जस्ताको तस्तै हामीले कल्पना गरे अनुसारको नभए पनि लगभग त्यस्तै हुन्छ हाम्रो भविष्य जस्तो हाम्रो वर्तमान हुन्छ। सबैभन्दा ठूलो कुरा, मृत्युका समयमा हामीले जस्तो चिन्तन बनाउँदछौ, जस्तो सोच बनाउँदछौ, जस्तो किसिमको विचार गर्दछौ, मृत्युपछिको जीवन पनि हाम्रो त्यही विचार र त्यही सोचका आधारमा निर्धारित हुने गर्दछ भनेर विद्वानहरूले भनेका छन्। सबैभन्दा ठूलो कुरा, मृत्युका समयमा हामीले विचार गर्नुपर्ने सत्यको चिन्तन हो। प्रेमको चिन्तन, करुणाको चिन्तन, शाश्वत चिन्तन, यही शाश्वत चिन्तनले नै, यही सत्यको चिन्तनले नै हामीलाई हाम्रो जीवन शाश्वत रहनका निम्ति मदत गर्दछ। हाम्रो मस्तिष्कमा जे जस्ता विचारहरू खेल्दछन् हाम्रो जीवन त्यस्तै हुन्छ। मृत्यु अघिको जीवनमा पनि हामीले प्रत्यक्ष यसको अनुभूति गर्न सक्दछौँ। मान्नुहोस्, तपाईँ काठमाडौँ जानुभएको छ। काठमाडौँ जानु अघि काठमाडौँको बारेमा तपाईँको मनमा विभिन्न खालका विचारहरू खेलिसकेका हुन्छन्। तपाईँले एउटा निश्चित योजना बनाउनु भएको हुन्छ, कल्पना गर्नुभएको हुन्छ, विचार गर्नुभएको हुन्छ, र पछि बल्ल तपाईँ काठमाडौँ पुग्न सक्नुहुन्छ। हामी आज जुन अवस्थामा छौं त्यो अवस्थाको चिन्तन हामीले हिजो गरिसकेका थियौँ। जुन मानिससँग हाम्रो भेट भएको छ आज, जे जस्ता सफलता असफलताहरू हामीले भोगेका छौं, बेहोरेका छौं आज, त्यो हाम्रो हिजोको प्रतिफल हो। त्यस भएका हुनाले हामीले हाम्रो वर्तमानलाई सुन्दर बनाउनुपर्छ, यसमा कुनै शंका छैन, कुनै दुविधा छैन। हरेक क्षणहरूलाई हामीले अन्तिम मान्ने हो भने प्रिय सोच्छ, तिनै अन्तिम क्षणहरू पछिको भविष्यका अत्यन्त सहयोगी भइरहेका हुन्छन्। त्यसैले जीवनभर हामी जस्तो चिन्तन गर्दछौ, जस्तो सोच्दछौ, जस्तो किसिमको आचरण र व्यवहार गर्दछौ, हाम्रो जीवनको अन्तिम अवस्थामा पनि हामीले त्यस्तै चिन्तन गर्दछौ, त्यस्तै व्यवहार गर्दछौ। हाम्रो मनमा बारम्बार जुन कुराले बास गरेको हुन्छ, जुन किसिमको चिन्तन हाम्रो मनमा बारम्बार खेलिरहन्छ, हाम्रो जीवन हाम्रो व्यवहार पनि त्यस्तै किसिमको भइरहन्छ। किनभने हाम्रा हात खुट्टाले आफै काम गर्दैन, हाम्रो शरीरले आफै काम गर्दैन, हाम्रो आँखाले आफै देख्दैन, हाम्रो मुख आफै बोल्दैन,
जबसम्म मस्तिष्कको निर्देशन हाम्रा अंग प्रत्यङ्गहरूलाई प्राप्त हुँदैन तबसम्म हाम्रा अंग प्रत्यङ्गहरू जडबद्ध हुन्छन्, यिनले काम गर्न सक्दैन। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा के हो त भन्दा हाम्रो मस्तिष्कभित्रको कुरा, हाम्रो चिन्तन हो, हाम्रो व्यवहार हो, हाम्रो विचार हो। त्यसैले जसको विचार पवित्र हुँदैन उसको जीवन पनि पवित्र हुँदैन, जसको विचार निर्मल हुँदैन, जसको विचारमा सात्विकता छैन, जसको विचारमा प्रेम छैन, जसको विचारमा सहयोग र करुणाको भावना छैन, उसको जीवनमा पनि कहिले करुणा प्राप्त हुन सक्दैन, उसको जीवनमा कहिले पनि प्रेम दया प्राप्त हुन सक्दैन। त्यसैले जसको जीवन दयामय छ, जो अरूका पीड़ाहरूलाई देखेर दुखी हुन्छन्, ती मानिसहरूको मस्तिष्कमा पहिल्यै प्रेम दया र सेवाको भावना पैदा भइसकेको हुन्छ। यो कुरा भगवान श्रीकृष्णले पनि भन्नुभएको छ। त्यसैले हामी मरेर जाँदाखेरिमा हाम्रो चिन्तनलाई पवित्र बनाएर जानुपर्छ। हाम्रो कमाई भनेकै अन्तिम क्षणको हाम्रो चिन्तन हो। प्रिय साथी, जीवनबाट हामीले लिएर जाने भनेको अन्तिम अवस्थामा हाम्रो चित्त जस्तो हुन्छ त्यही। यदि हाँसी हाँसी हामी मर्यौं भने, खुसी भएर हामी मर्यौं भने, निडर निर्भय हामी मर्यौं भने, त्यसपछि यदि हामी जन्मिहाल्यौं भने पनि रमाइलो परिवेशमा जन्मन्छ, किनकि हाम्रो चित्त जस्तो हुन्छ त्यसै अनुसारको वातावरण हाम्रो अर्को जन्ममा हामीलाई प्राप्त हुन्छ। एउटा बीज जस्तो हुन्छ त्यसको बिरुवा पनि त्यस्तै हुन्छ। त्यसैले प्रिय सोच्छन्, हामीले मृत्युको अवस्थामा जीवनको अन्त अवस्थामा सचिन्तन गर्दै प्राण त्याग गर्न सकौं, यसका लागि जीवनका सबै समयहरूमा हामीले शक्तिको चिन्तन गर्न जरुरी छ। हामीले बुझ्नुपर्ने कुरा के छ त भन्दा प्रिय सोच्छन्, हामी मर्ने बेलामा हाम्रो चिन्तन जस्तो हुन्छ हाम्रो त्यसपछिको जन्म पनि त्यसै अनुसार निर्धारित हुन्छ। त्यसो भएदेखि अन्तिम अवस्थामा जुन हाम्रो चिन्तन हुन्छ त्यो कसरी निर्माण हुन्छ त भन्दा जीवनभर हामीले जे गर्छौं त्यसैको आधारमा निर्माण हुन्छ। हामीले जे खायौं, जहाँ हिँड्यौं, जुन माटो जुन बाटोमा हुर्कियौं त्यसै अनुसार हाम्रो शरीर बनेको हुन्छ। जस्ता मानिसहरूसँग हाम्रो सङ्गत भयो, जस्तै किसिमको चिन्तन गर्यौं त्यसै अनुसार जीवनको अन्तिम अवस्थामा पनि हाम्रो विचार निर्माण भएको हुन्छ। त्यसैले हाम्रो अन्तिम मृत्युभन्दा अघि अथवा मृत्युका समयमा जुन किसिमको हाम्रो विचार हुन्छ, जुन चिन्तन हुन्छ, त्यो चिन्तन बनाउने भनेको जीवनभरिको हाम्रो क्रियाकलाप हो। त्यसैले मर्ने बेलामा हामी सत्यको स्मरण गर्दै मरौँ। हामी जस्तो चिन्तन गर्दछौ ठ्याक्कै त्यही अवस्थामा हामी पुग्दछौँ, यसमा कुनै शंका छैन, किनकि भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ,